0: रेडियो नेटवर्क हो र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने, नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो।
2: राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड़ हुँदा खर्च करिब 24 अर्ब 40 करोड़ पुग्ने अनुमान छ। अर्थात आमदानी बढ़े पनि वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रूपियाँ बढ़ी हुने देखिएको छ।
1: सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढ़ाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्। 5 वटामा उपकुलपति नियुक्त हुन बाँकी छ। काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। पैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले थप 3 जना सल्लाहकार नियुक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उहाँको सल्लाहकार समूहले पूर्णता पाएको सचिवालयले जनाएको छ।
2: सुनसरी देवानगंज 3 को कप्तानगंजमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय 17 दिनपछि बिहिबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामी नसक्नु थियो। साउन 10 गते बोलबम जान लागेका युवाले देवानगंज 3 मा मन्दिरमा डीजे ठूलो आवाजमा बजाएको विषयमा 2 युवा समूहबीच भएको झडप बढ़ेर उग्र रूप लिएको थियो।
1: सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढ़ी प्रिमियम थप्न पाउने छैनन्।
2: कर्णाली प्रदेश सभा सचिवालयले मंगलबार अर्थात साउन 26 गतेका लागि तय गरिएको बैठक स्थगित भएपछि सूचना जारी गर्दै आउँदो भदौ 2 गते बस्ने जनाएको छ। प्रदेश सभा बैठक स्थगित हुनु सामान्य प्राविधिक विषय जस्तो देखिए पनि यसका पछाडि सरकार गठन र मन्त्री परिषद विस्तार हुन नसक्नु नै प्रमुख कारण मानिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सोमबार साँझ बसेको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको बताउनुभयो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। इरानमा प्रदर्शन कार्यलाई मृत्युदण्ड दिने क्रम बढ़ेको छ। फ्रान्स, बेलायत र क्यानाडा सहित 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न चेतावनी दिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। युरोपेली संघ यूका विदेश नीति प्रमुख काजा काला सहित ती देशले बजारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सिर्जना गर्ने तथा मानव

0: अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाइएको छ।
1: अब खेल खबर। दशौं वृहत राष्ट्रिय खेलकुद अब 16 देखि 29 मंगिरसम्म हुने नयाँ मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको बिहिबार बसेको 125 बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि परिषदको बोर्ड बैठक पहिलो पटक बसेको हो। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद बैठकले दशौं राष्ट्रियसँग प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने निर्णय पनि गरेको छ। पारा राष्ट्रिय खेलकुद 15 पुसदेखि हुनेछ।
0: अब विचार विश्लेषणको पालो। लोकतन्त्रको क्षयीकरण कसरी हुँदैछ शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक प्रणालीका समस्या लोकतान्त्रिक प्रक्रियाबाटै सम्बोधन गर्न सकिन्छ। लोकतन्त्रको सकारात्मक र सुन्दर पक्ष भनेकै यही हो। लिभिच्की र लिभजटले केवल लोकतन्त्रका समस्या तथा चुनौतीहरूको फेरिस्त मात्रै दस्तावेजीकरण गरेका छैनन्। सुधार र संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा उपयुक्त र मननीय सुझावहरू पनि दिएका छन्। लोकतन्त्रको विकल्प उदार लोकतन्त्र। लोकतन्त्रका चुनौती जटिलता र समस्या छन् तर लोकतन्त्रको विकल्प छैन। लोकतन्त्रको विकल्प भनेको थप उदार उन्नत र सुसांस्कृतिक लोकतन्त्र हो। उदार बहुलवादी र समावेशी लोकतन्त्रले मात्रै समाजमा विद्यमान धार्मिक सामाजिक सांस्कृतिक भाषिक भौगोलिक लैंगिक विभेदको अन्त्य गरी समन्यायिक समाज स्थापना गर्न सक्छ। यसै गरी समावेशी आर्थिक वृद्धि मार्फत विकास गरी समुन्नत र समतामूलक देश निर्माण गर्न पनि उदार लोकतन्त्र अपरिहार्य छ।
1: उदाउदो लगानी गन्तव्य शीर्षकमा डाक्टर सुभाकर पराजुलीको विचार गोर्खापत्र दैनिकमा रहेको छ। नेपालको लगानी समस्या केवल विदेशी पूँजीको कमी होइन, यो कमजोर उत्पादन क्षमता, सीमित औद्योगिकीकरण, न्यून उत्पादकत्व, प्रशासनिक जटिलता, नीतिगत अनिश्चितता र पर्याप्त लगानी योग्य परियोजनाको अभावसँग पनि जोड़िएको छ। समाधान पनि बहुआयामिक हुनुपर्छ। जल विद्युतलाई उद्योगसँग, पर्यटनलाई स्थानीय उत्पादनसँग, युवालाई उद्यमशीलतासँग, सूचना प्रविधिलाई विश्व बजारसँग र प्रवासी नेपालीको पूँजीलाई घरेलु उत्पादनसँग जोड़न सकियो भने नेपालको आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ। नेपाल अब केवल सम्भावनाको देश भनेर चिनिन पर्याप्त छैन। सम्भावनालाई लगानी योग्य परियोजनामा, लगानीलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा, रोजगारीलाई आयमा र आयलाई समावेशी समृद्धिमा रूपान्तरण गर्ने संस्थागत क्षमता पनि निर्माण गर्नुपर्छ। त्यसका लागि स्थिर नीति, सक्षम प्रशासन, गुणस्तरीय पूर्वाधार, प्रतिस्पर्धी वित्तीय प्रणाली र निजी क्षेत्रप्रतिको विश्वास आवश्यक छ।
0: घट्दो अनुदान बढ्दो ऋण शीर्षकमा निश्चल ढुंगेल र सौगात गौतमको विचार कान्तिपुर दैनिकमा खबर यो विचार छापिएको छ। नेपालले आयोजना छनौट, पूर्व तयारी, सार्वजनिक लगानी व्यवस्थापन र उत्पादनशील क्षेत्रमा ऋण परिचालनलाई अहिले नै प्राथमिकता दिन सकेन भने ऋण आफै विकासको साधन नभई पासोमा रूपान्तरण हुनेछ। त्यस अवस्थामा भविष्यका पुस्ताले नयाँ विद्यालय, उद्योग वा अस्पताल निर्माण गर्नुभन्दा पहिले पुराना अनुत्पादक ऋणको सहावा ब्याज तिर्न आफ्नो पसिना बगाउनु पर्नेछ।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली बारगंगा एक बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9857502340 9806225243 र 9813514417।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 29 गते शुक्रबार, सन 2026 अगस्त 14 तारीख साउन शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रामेछापको हजुरको रेडियो 102.1 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रोल्पा थवाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
0: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता।
1: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार, मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
4: एलिनो बोलियो भयो भने अब कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
0: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराकम्प आइरहेकाले उद्धार कार्यमा कठिनाई।
1: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका 5 उवा कोटल बारामा अस्ति बुधबार साँझ पौने 8 बजेतिर गएको पहिरो

ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। तीनजना अझै बेपत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो। घटनास्थलमा 5 र

0: अधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। पाँच महिनापछि स्वदेश फर्किएका देउबाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउबा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउबाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। पूर्व राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दैमा रहेको सम्पर्क कार्यालयमा देउबाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको दुई पेजको अपीलमा भने सभापति लेखिएको छैन, शेरबहादुर देउबा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउबा नजिकका नेता प्रकाश शरण महत विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाइ छ। देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
1: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधित कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ितले घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न नसक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण विनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीड़ितको आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीड़ित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुँदै सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीड़ितको अर्को समूहसँग पाँच बुँदै सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैंकिङ कसुर ऐन अनुसार मात्र अनुसन्धान र अभिवेदन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनाधार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082/24 बैंकिङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनाधार सम्बन्धी दफा 107(क) खारेज गरेको थियो। त्यस विरूद्ध परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधायन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभावबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायंसेस का एसी, कूलर,
5: फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन्
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि 3 जना अझै बेपत्ता गैराती केही ठाउँमा मुसलधारे वर्षा नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन् कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन् धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भदरी नगरपालिका एक चकुलियाका किसान मजोर कुमाल रोपाईमा आधा मल गोड्ने बेला झन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन् मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका 2 महिना सन्तोषजनक नै रह्यो यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो देशभर झण्डै 96% रोपाई सकिसकिएको छ अझै केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड़ छ थप जानकारी सहित साथी मदन पौड्याल
9: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ यो त केवल थालनी मात्रै हो पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ खासमा के हो त एलनिनो जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य
10: एलनिनो भनेको प्रचण्ड महासागरको पूर्वी भएको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो किनभने यो प्रक्रिया 2-5 वर्षमा 7 वर्षमा एकचोटि हुन्छ भने समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो जसरी त इनारको पानी तातो हुन्छ नि तल होइन त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनको विषय छ यो
9: त्यसो त यस वर्ष मनसूनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसूनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसूनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ यसअघि प्री मनसूनमा समेत यसपालि राम्रै पानी पर्यो अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनुपर्ने हुन्छ
10: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट चाहिँ हुँदै नहुने भनेको कुरा होइन अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ यो कुरा हामी भन्न सक्छौँ किन भन्दाखेरि एलनिनो इफेक्ट छँदैछ पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि हेलो देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्ने भइरहेकी छ हो नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेछ तर पनि इफेक्ट यसको हुन्छ नि तर अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि
9: विश्व मौसम संगठन डब्ल्यूएमओले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ अब मनसूनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य
10: एलिनो बोलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो तर अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्ना भने पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यो बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन यस कारण चाहिँ एलिनो पर्यो भन्नेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
9: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ
1: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ फेरि खबरकै सिलसिला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रमसम्म 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो सीईओ सहित 10 कर्मचारीले सफाई पाए यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ राष्ट्र बैंकको काम राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ नेपाल सरकार छ संसदीय समितिहरू छन् सीआईबीले पनि हेर्छ यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन् यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्तासमा बैंकरहरू छन् बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ
12: जमिनका धाजाहरू फाट्नु रुख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: को एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञ द्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ़दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो तीन शैक्षिक सत्र 80-81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ डब्ल्यूएफएमई को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ़दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा 5 अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्यांकनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्यांकन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्यांकन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्यांकन शुरू गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्यांकनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 विद्यार्थी मूल्यांकन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्यांकनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्यांकन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिइएको छ। आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
5: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोड़िएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक बेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक बेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सर्ट 256 रन बनाउन सफल भयो। निरोसन डिक बेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाइ छ। डिक बेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेका छन्। 33 वर्ष डिक बेलाले श्रीलंकाबाट 54 टेस्ट, 55 एक दिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 को सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
5: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्विर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
4: एमाले पालिका र वडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
5: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक संचालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
4: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बकौता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
4: सुस्त अर्थतन्त्रकै बावजूद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
5: उद्योग दर्तादेखि सञ्चालनपछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
4: सरकारले 15 वर्ष सन् 2040 सम्मको लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
5: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठबाट बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 को कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
4: काया कैरनमा अब पालो उखानको।
5: वर्षाको भेल आयो गयो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
4: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदी सम्झौता।
5: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
4: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
5: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने एभरेस्ट

यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टीभीमा देउबालाई हेर्दैछन्। गाडीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन्, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिन त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट ब्याङ्क नजिकै।
4: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
5: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
5: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरानी कमै मात्र पाइन्छ। तर यसको डसाई एकदम खतरनाक हुन्छ।
6: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियोबाट आवाजको बिहान 6:35 बजेको खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाई यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.budaawaz.com हाम्रो पात्र र बुद्धा आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपील। ज्यान गुमाउनेको संख्या 10 पुग्यो, 3 अझै बेपत्ता। प्युठानको खोला किनारामा भेटिएका 5 शवको पहिचान खुल्यो। वनको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख अर्यालको प्रतिबद्धता। शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आमदानी 1,76,00,000 बढ़ी। विद्यालयमा स्वच्छता र समावेशी पूर्वाधार, बाल बालिकाको स्वास्थ्य र सम्मान। स्वास्थ्य र सम्मानसँग जोडिएको अध्यक्ष थापाको कथन। विजयनगरमा एकै दिन 4 विद्यालयमा समावेशी शौचालय हस्तान्तरण। बुटवलमा 25 इस्पामा प्रहरीको अनुगमन, 12 नियन्त्रणमा। थप कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने प्रहरीको भनाई। र पछिल्लो 6 घण्टामा कपिलवस्तुको रनगाईमा 110.8 मिलिमिटर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह।
1: कपिलवस्तुवासीहरूका लागि खुशीको खबर।
2: अब निशुल्क अल्ट्रासाउण्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट।
1: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
2: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
1: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
2: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
1: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
2: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683770260।
1: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: खुशीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल, बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट ब्याङ्क नजिकै।
0: अब समाचार विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका 5 बोटलबार क्षेत्रमा पहिरोमा परिसम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन मुख्यमन्त्री लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अविरल वर्षापछि गएको पहिरोमा परि 10 जनाको मृत्यु भएको तथा 3 जना सम्पर्कविहीन भएको घटनाप्रति मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन हुन आग्रह गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले घटनास्थलमा 3 वटै सुरक्षा निकाय परिचालन भई खोजी तथा उद्धार कार्य जारी रहेको र प्रमुख जिल्लाधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमै पुगेर समन्वय गरिरहेको बताउनु भएको छ। उहाँले सम्पर्कविहीन नागरिकको जीवन रक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै पनि कमी हुन नदिन निर्देशन दिनुभएको छ। रोल्पाको थवाङ गाउँपालिका पाँच उवा कोटालाबार गाउँमा बुधबार रातिको पहिरोमा परेर 10 जनाको ज्यान गएको पुष्टि भएको छ। अझै 3 जना बेपत्ता रहेको रोल्पा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने अरू 5 जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारामा भेटिएका छन्। पहिरोमा घाइते भएका 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। पहिरोमा परेर 9 वटा घर, 1 घुम्ती पसल, 2 गोठ र 1 चर्च गरी 13 वटा संरचना बगाएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका पशु चौपाएको संख्या र अरू क्षतिको गणना नै हुन नसकेको स्थानीय वासीले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार पूर्वी रोल्पाको सुलीचौरदेखि उवा हुँदै थवाङ पुग्ने सड़क त्यसै गाउँबाट खनिएको मोटर बाटोको थुप्रो बन्दा लेदो सहितको पहिरो खसेको हो। खोला किनारामा भेटिएका 5 वटाको शव खुलेको छ। प्युठानको माडी र लुङ्ग्री खोला किनारामा भेटिएका 5 वटाको शवको पहिचान भएको छ। ती शव रोल्पा पहिरोमा बेपत्ता भएकाको रहेको खुलेको हो। प्रहरीका अनुसार ती शव रोल्पाको थवाङ गाउँपालिका 5 कोटालावाङ क्षेत्रमा गएको पहिरोले बगाएर ल्याएको व्यक्तिको भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नरहरी अधिकारीले ती मृतक रोल्पाको पहिरोमा बगेर बेपत्ता भएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार ती शव थवाङ गाउँपालिका 5 कोटाला बाङका 7 वर्षीय अशोक पुन, 34 वर्षीय महेन्द्र खर्ती, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु पुन मगर र 80 वर्षीय बलबहादुर पुन मगर रहेको खुलेको छ। राप्ती नदीमा दाउरा निकाल्ने क्रममा डुबेर दाङमा 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका 1 पुरानो भालुवाङ निवास 62 वर्षीय मंगल प्रसाद वज्राचार्य रहनु भएको छ। इलाका प्रहरीकारले भालुवाङले दिएको जानकारी अनुसार बिहिबार बिहान 11 बजे मंगल प्रसाद आफ्ना 33 वर्षीय छोरा उज्जवल वज्राचार्यसँग राप्ती नदीमा दाउरा निकाल्न जानुभएको थियो। सही क्रममा मंगल प्रसाद 81 नदीमा डुब्नु भएको थियो। नदीमा डुबेका उहाँलाई 150 देखि 200 मिटर तल पुगेपछि उहाँका छोरा उज्जवल र स्थानीय वासीले उद्धार गरी नदीबाट बाहिर निकालेका थिए। तत्काल उपचारका लागि फालुवाङ अस्पतालमा लगिएकोमा उपचारका क्रममा वज्राचार्यको मृत्यु भएको थियो। उहाँको शवलाई लमय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको जनाइएको छ। बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले वनको संरक्षण, सम्वर्धन र उचित व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भएको छ। बिहिबार शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहको 20 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। नगरपालिका र वन क्षेत्र सधैँ हाते मालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: नगरपालिकाको संस्कृतिका आधारहरूमा हामीलाई शालिका संस्था थियो, सामुदायिक बनाउँथ्यो। हाम्रा नगरपालिकाभित्र हाम्रा चाहिँ विकासको पार्टीहरू चाहिँ हरेक कुराहरूको चाहिँ शालिका संस्थाहरू, सामुदायिक बनहरू छन्, हाम्रा सहकारीहरू छन्, हाम्रा उद्योग वाणिज्य संस्थाहरूको व्यापार सङ्घ लगायतका व्यवसाय संस्थाहरू छन्, यहाँका सङ्घ संस्थाहरू छन्, विभिन्न हाम्रो सरकारवाला निकायहरूसँग हामीले पालना नगरपालिकाको सँगसँगै हामीले आफू मार्ने गरेर हामीले यो पालना नगरपालिकालाई एउटा समृद्धिको दिशातर्फ अगाडि बढाउन चाहेका छौँ।
0: शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छलकमल ठकुरले सामुदायिक वनले स्थानीय उपभोक्ताको आवश्यकता पूरा गर्नुका साथै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले वन संरक्षण व्यवस्थापनमा उपभोक्ता समूह तथा सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
4: एवं संघ संस्थाका प्रतिनिधिहरूको यस वनको स्थलगत अवलोकन गरी समूहको हित प्रगति र विविध गतिविधिको बारेमा द्विपक्षीय रूपमा कार्यक्रम गर्न पर्नेछन्।
0: वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनले वन व्यवस्थापनलाई वैज्ञानिक र अधिको ढंगले अघि बढ़ाउनु पर्ने बताउनुभयो। वनको स्रोतको उचित उपयोगसँगै संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
5: सामुदायिक वनहरूमा पनि अब सबै मार्फत काम गर्नुपर्छ, किनकि जब आर्थिक सामुदायिक वनको आर्थिक रूपले सम्पन्न हुन्छ तब धेरै मुद्दा मानिनेर लगायत अख्तियारले मात्रै होइन विभिन्न क्षेत्रले पनि यसमा आँखा लगाइराखेको हुन्छ, त्यसलाई पारदर्शिता राख्नको लागि पनि अब हामीले हातले काम गर्ने होइन, अब हामी प्रविधिलाई प्रयोग गरेर अगाडि बढ्नुपर्छ।
0: सब डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेश जयसवालले वन संरक्षण तथा व्यवस्थापनका लागि कार्यालयबाट हुने सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: र त्यो सफल कार्यान्वयन गर्दै गर्दाखेरि सब डिभिजन वन कार्यालयको तर्फबाट वन प्राविधिकले गर्ने प्राविधिक सहयोग चाहे यहाँहरूको वन संरक्षणको काममा होस् या वन व्यवस्थापनका क्रियाकलापहरू सञ्चालन गर्दै गर्दा होस् कटामुसाको क्रियाकलापमा होस् अथवा सामाजिक विकासका क्रियाकलापहरू हो या उपभोक्ता समूहको उपभोक्ताहरूको जीविको बाटोसँग जोडिएको विषयहरूमा ती सम्पूर्ण विषयहरूमा वन कार्यालयको तर्फबाट प्राविधिक सहयोग ल्याउने हिँड्नेछ।
0: यस्तै सब डिभिजन वन कार्यालय तौलिहावाका निमित्त प्रमुख जय प्रकाश गुप्ताले वनलाई व्यवस्थित र प्रभावकारी ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो।
7: यो जीवन व्यवस्थापनको मान्यता सङ्घीयबाट र प्रदेश कानुनबाट पनि मान्यता प्राप्त गरिसकेको छ। आयत कानुन निर्देशकले मानिसकेको छ।
0: साधारण सभामा वनका सचिव सञ्जु कुमारी मल्लले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी खत्री छेत्रीले आर्थिक प्रतिवेदन तथा आन्तरिक लेखा परीक्षण, संयोजक प्रेम प्रसाद पौडेलले आन्तरिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सामुदायिक वनले आर्थिक वर्षमा 1,76,38,690 रूपियाँ आमदानी गरेको जनाएको छ। तपाई अहिले सामुदायिक रेडियो आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
8: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
9: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
10: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
11: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
10: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नशिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
11: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
8: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
10: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयमा स्वच्छता र समावेशी पूर्वाधार बालबालिकाको स्वास्थ्य र सम्मानसँग जोडिएको विषय भएको बताउँदै निर्माण भएका शौचालयको उचित प्रयोग र संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनु भएको छ। सबल बालिका सबल समुदाय परियोजना अन्तर्गत बाल लैंगिक तथा अपाङ्ग मैत्री आधुनिक सुविधा सम्पन्न चारवटा समावेशी शौचालय भवन हस्तान्तरण कार्यक्रममा सो कुरा बताउनु भएको हो। कार्यक्रममा वडाध्यक्षहरू प्रेम बहादुर कलवार, अनवर मोहम्मद मुसलमान, दिनेश कुमार चौधरीले स्वच्छ र सुरक्षित शौचालयले विद्यार्थीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। भारतको कपसिहावा नाकामा आवश्यक कागजात बिना ठूलो रकम लिएर भारत प्रवेश गर्न खोजेको आरोपमा दुई नेपाली नागरिक भारतीय सुरक्षाकर्मीबाट पक्राउ परेका छन्। भारतीय सुरक्षाकर्मीले उनीहरूको साथबाट 1,63,000 भारतीय रूपियाँ बरामद गरेको बताइएको छ। पक्राउ पर्नेमा कपिल वस्तुको हरदौनाका एकजना र गोपालपुलका अर्का एकजना नेपाली नागरिक रहेका छन्। रूपन्देहीको बटवल र तिलोत्तमा क्षेत्रमा संचालित इस्पा तथा मसाज सेन्टरमा बुधबार प्रहरीले अनुगमन गरेको छ। मापदण्ड अनुसार संचालन नभएका इस्पा सेन्टरका संचालकहरूलाई प्रहरीले सचेत गराएको छ भने अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा 12 जनालाई नियन्त्रणमा लिएको छ। इस्पा तथा मसाज सेन्टरको आवरणमा मर्यादित तथा गैर कानूनी गतिविधि भइरहेको भने जनगुनासोका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले 25 वटा इस्पामा अनुगमन गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब परीक्षक निशान्त श्रीवास्तवका अनुसार अनुगमनका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा 7 महिला र 5 पुरूष गरी 12 जनालाई नियन्त्रणमा लिएको छ। नेपाल वायु सेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई संचालनको आधार बनाएर उडान गर्ने तयारी अघि बढ़ाएको छ। विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहका अनुसार आगामी नोभेम्बरदेखि शुरू हुने हिउँदे उडान तालिका अनुसार निगमले बैर हवालाई अपरेटिङ बेस बनाएर उडान गर्ने तयारी अनुसार बुधबारदेखि परीक्षण उडान शुरू गरिएको हो। पश्चिम नेपालका विभिन्न जिल्लामा देखिएको एलपी ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतबाट ग्यासको आयात उल्लेखनीय रूपमा बढ़ाएको छ। बजारमा ग्यासको अभाव देखिएपछि निगमले साउनमा अघिल्लो महिनाको तुलनामा 1,344 मेट्रिक टन बढ़ी ग्यास आयात गरेको हो। नेपाल आयल निगम लिमिटेड नेपालगंजका प्रमुख अजित कुमार पोखरेलका अनुसार असारमा 3,636 मेट्रिक टन ग्यास आयात भएकोमा साउनमा बढ़ाएर 4,980 मेट्रिक टन पुर्याइएको छ। साउनमा आयात भएको ग्यास असारको तुलनामा करिब 93,980 सिलिण्डर बढ़ी हो। असारको अन्तिम सातादेखि नै बजारमा ग्यास अभाव हुन थालेको गुनासो आएपछि साउनमा आयात बढ़ाइएको पोखरेलले बताउनु भएको छ। नेपालगंज उपमहानगरपालिकाले गरीब असहाय र विपन्न नागरिकका लागि नगरभित्र संचालित 25 अस्पतालमा कुल 94 वटा निशुल्क शैयाको व्यवस्था गरेको छ। लक्षित वर्ग निशुल्क उपचार संचालन तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार नगर क्षेत्रका अस्पतालहरूमा यो सुविधा सुनिश्चित गरिएको हो। नगरपालिकाद्वारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख प्रशान्त विष्टले 94 शैयामा निशुल्क उपचार उपलब्ध गराइने जानकारी दिँदै कार्यविधि पूर्ण रूपमा पालना गर्न अस्पतालहरूलाई निर्देशन दिनुभएको छ। उहाँले यो सेवा कागजी प्रक्रियामा मात्र सीमित नभई व्यापारमै हरेक अस्पतालले 10% निशुल्क शैयाको व्यवस्थापन कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा फेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले फेरी अस्पतालमा निशुल्क उपचार सेवा लिने बिरामीको घुइँचो लाग्ने गरे पनि निजी अस्पतालहरूमा उपलब्ध यस्तो सेवाको बारेमा धेरै नागरिक अनभिज्ञ रहेको बताउनु भएको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सिर्जना गरी भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले सर्वदृश्य सामग्री र अभिव्यक्ति संरक्षण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। आज दिउँसो सुदूरपश्चिम बाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी पर्ने महाशाखाले जनाएको छ। तराई लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परिरहेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रणगाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङको घोराई, अर्घाखाँची, नवलप्रासी लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपासमा थप वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। यिनी खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः पटक। रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपील। ज्यान गुमाउनेको संख्या 10 पुग्यो, 3 अझै बेपत्ता। प्युठानको खोला किनारामा भेटिएका 5 शवको पहिचान खुल्यो। वनको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर प्रमुख अर्यालको प्रतिबद्धता। शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आमदानी 1,76,00,000 भन्दा बढ़ी। विद्यालयमा स्वच्छता र समावेशी पूर्वाधार, बाल बालिकाको स्वास्थ्य र सम्मानसँग जोडिएको अध्यक्ष थापाको कथन। विजयनगरमा एकै दिन 4 विद्यालयमा समावेशी शौचालय हस्तान्तरण। बुटवलका 25 इस्पामा प्रहरीको अनुगमन, 12 जना नियन्त्रणमा। थप कार्यवाही प्रक्रिया अघि बढ़ाइने प्रहरीको भनाई। र पछिल्लो 6 घण्टामा कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह। हवस्त, एफएम ब्यान्डको 99.2 समयगासँगै वेबसाइट www.budavaj.com, हाम्रो पात्र र बुदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने अनिशलाई धन्यवाद दिँदै शुभ पनि बिदा हुन्छु। नमस्कार।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: यति बेला बिहानको 7 बज्यो।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, पिन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
0: हजुर, हाम्रा सेवाहरू,
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।

0: कपिलवस्तुवासीहरूका लागि खुसीको खबर।
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
0: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोली क्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
0: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
0: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
1: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 9814888868 र 9763-70260।
0: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोशिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
2: हुन्छ बुढा, यसको बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सुरक्षित जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।
3: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा।

0: कहाँ जाने होला खै मेसै पाइएन
1: मलाई त विदेश जाने होइन कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ कहाँ जाने होला कहाँ सिक्ने होला
2: अरे चिन्ता लिनु पर्दैन तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज कोरियन आइल्स र अध्ययन गराइ युके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ
2: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्
4: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341
3: डिजिटल इन्टरनेसनल एकाडेमी आजको भाषा भोलिको उज्जवल भविष्य

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तिसको उल्लास अनि मायाको चिनो।
4: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिल वस्तु।
5: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
4: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
6: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
7: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा 4, जितपुर, कपिल वस्तु।
3: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98-570-31-569। अर्जुन खाती, सम्पर्क नम्बर 98-570-78-403।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: आयो।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 8 बज्यो।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सुन्नु न
2: भन भन
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणेल।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगनका एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
0: दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगनका एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243।

0: विवेकलाई के भयो? उता झारीतिर नजाऊ भनेको थिए।
1: ल हेर त सर्प भाग्यो त्यता, सोच्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
2: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
0: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
1: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्यान झुरुङ नगराइकन। मेरो यो काफीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
1: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
3: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
6: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारगङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
7: लौ लौ त्यसो भने जान त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
6: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैंकको अगाडि।
10: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9847082790।
11: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
12: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
11: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
13: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
11: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी।

0: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
1: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
0: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
1: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430,
0: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
1: सरिता थारो 98679-56612 तथा प्रचार प्रसार समिति।
0: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
2: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
0: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 9 बज्यो।
7: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाजुरामा पहिरोले दुईवटा घर पुरिँदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आरी घोप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सपोमा तीन दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। नेपाल खबरमा अब पूरा खबर। पहिरोले घर पुरिदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन्। गैराती वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो। घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँको भनाई छ। प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा बेपत्ता 3 जनाको खोजी भइरहेको छ। रोल्पा प्रहरीका अनुसार हिजो 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा र 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको थियो। यता गैरातीको बाढ़ीले जाजरकोटमा 4 घर र एउटा झलंगे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुघाट खोलामा आएको बाढ़ीले घर र एक झोलुङ्गे पुल बगाएको हो। पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ। यस्तै मादी खोलामा आएको बाढ़ीले कास्की र पर्वत जोड्ने 2 पुल बगाएको छ। सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 र 6 सिमानामा रहेको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवजावत गर्नका लागि बनाएका 2 मेटलको पुल बगाएको छ। मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार गरेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगकामा मुसलधारे पानी पर्ने अनुमान छ। भरे राति पनि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। यस्तै गैराती स्याङजा लमजुङ कास्की र सिन्धुपाल्चोक गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायत जिल्लाहरूमा ठूलो पानी परेको छ। नेपाल आयल निगमले होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी ग्यास खाना पकाउने ग्यास एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो। निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ। साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमको दावी छ। तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ। व्यावसायिक प्रयोजनका लागि आवश्यकता भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाई छ। त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकता भन्दा बढ़ी सिलिण्डर मौजदात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न समेत निगमले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइचो लागेको छ। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार 3 दिनमै 77,000 भन्दा बढ़ीले मेला अवलोकन गरेका छन्। 3 दिनमा 1500 गाड़ी बुकिङ भएका विक्रेताहरूको भनाई छ। बुकिङ हुने गाड़ीमा विद्युतीय गाड़ीको संख्या धेरै छ। बीवाईडी टाटा चेरी ब्राण्डका गाड़ी सबैभन्दा बढ़ी बुकिङ भएका छन्। टाटा मोटर्सको आधिकारिक विक्रेता सिपरी ट्रेडिङले एक्सपो लक्षित गर्दै टियागो र पञ्च ईभी फेस लिफ्ट सार्वजनिक गरेको थियो। टियागो ईभी फेस लिफ्टको मूल्य 28,99,000 रूपियाँ र पञ्च ईभी फेसलिफ्टको मूल्य 32,99,000 रूपियाँ तोकिएको छ। नाइमा एक्सपोमा एमजी ओमा ओमुडा टोयोटा आइकार लगायत ब्राण्डका गाड़ी पनि बुकिङ भएका छन्। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
9: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
8: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई तुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरिएकाले तत्काल तुनामुक्त गर्न माग गर्नु भएको हो। वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। श्रेष्ठलाई अस्ति उहाँकै निवासबाट पक्राउ गरिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संस्थाहरूले विरोध जनाएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दुर्गराज भट्टले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाहले संविधानको धारा 169 दफा 1 खण्ड क बमोजिम पदबाट दिनुभएको राजीनामा हिजैदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान गरिएको बताउनुभयो। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वैसन टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाड़ी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्रैकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनो अन पाइनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 शुरू भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाड़ीका अमेरिकी सहयोग राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुर्याउँदै आएको छ। अब खेल खबर। जापानको आइची नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना हुने विश्व एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूले पनि तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मगरले प्रतिनिधित्व गर्दैछन्। कायक स्लामल र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो 1 महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल ऱ्याफ्टिङ एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाजुरामा पहिरोले दुईवटा घर पुरिदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आधीघप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न नेपाल आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नायमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तेल चुहावटले तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूको तयारी पनि तीव्र।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्दै इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
3: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
4: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
3: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
4: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
3: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
4: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाउ।
3: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चौक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683-70260।
4: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
1: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51417।

0: देता ले लीजिए
1: एंसल पैक किन लीजिए
2: जहिया फैन जहां फैन पैक खरीद करी 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर ले लीजिए
2: एंसल पैक किन लीजिए सर लागू हुई एंसल नेपाल के लग
3: कता हो काका लहर लहर गर्दै
4: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
4: ल होइन सब एक्जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
3: हजुर हाम्रा सेवाहरू
4: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
5: खुसीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ
6: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा 1 जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै

0: 아유.
1: यो युनाइटेड हस्पिटल यही यहीँनिर भएको कहाँनिर सारे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: होला 100 रुपियाँमै विशेषज्ञ टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076550200
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
5: यति बेला बिहानको 10 बज्यो

0: सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीपीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713। संचालक विराज कडे।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहबा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहबा रोड कृषि विकास बैंकको अगाडि।
0: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079085226 र 98470082790।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगहना छैनन्, बनाउन पर्ने।
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलीहबा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलीहबा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98573 56 095 र 98174 52 311।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लाई।

0: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
3: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा 2 पिपरा कपिल वस्तु।
7: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
6: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिल वस्तु, सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 11 बज्यो।

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पिटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 0765530317, मोबाइल 98571713। सञ्चालक गिरिराज खरे।
7: पाल्पा भैरव मेडिकल हल, बुटवलको अत्यन्त जरुरी सूचना।
0: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
0: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 98570870।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: 哎呦，
1: कता हो काका लखर लखर गर्दै
0: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
0: लो होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत

0: गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4।
1: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
2: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
1: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोली क्लिनिक।
2: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
1: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
2: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
1: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
2: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98 174 88 868 र 97 86 70 260।
1: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अंगको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: यति बेला मध्याह्नको 12 बजे।
4: सबैभन्दा पहिले मुख्य खबर। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता। र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। नेपाल खबरमा अब पूरा खबर। बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ। बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ। घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मारतडी लगिएको प्रहरीले जनाएको छ। प्रहरीले पहिरोमा पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ। उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ। यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ। यसैबीच मोदी खोलाको बीचमा रहेको कास्केको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो। लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढ़ीले मन्दिरमा आवतजावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए। बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती र सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढ़ीको जोखिम रहेको छ। त्यसै गरी नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेखमा समेत बाढ़ीको जोखिम छ। त्यस्तै उता अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डलेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला शुरू हुने र देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ। भेला 3 दिनसम्म चल्नेछ। यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउबालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ। देउबा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ। भट्टलाई प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो। भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो। हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ। सुनको भाव 4,600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको छ। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो, नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेका 6 सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 हिरासतमा राख्न म्याद दिएको थियो। वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपोझाङ गाउँपालिकाले देशभरका 753 पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजन गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसोममा आयोजन हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजन गर्न लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015 र 16 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ। अब खेल खबर। भूटानको महिला राष्ट्रिय लीगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जितमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाड़ीले गरेका छन्। रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मीना देउबाले समान 1 गोल गरेका छन्। भूटानको चांगली मिथाङ रंगशालामा ट्रान्सपोर्टले शुरूदेखि नै दबाव बनाएको थियो। रश्मिले पहिलो हाफमै हिजो 5 गोल गरिन्। 9 मिनटमा पहिलो गोल गरेकी रश्मिले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि रश्मिले 23-29 नम्बर मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मिले 46 मिनटमा 6 गोल गरिन्। त्यसपछि मीना र अनिता केसीले समान 1 गोल थपेकी थिइन्। रश्मि प्लेयर अफ दि म्याच समेत घोषित भएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713, संचालक गिरिराज गणेश।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: युनाइटेड अस्पताल बारदिङ्गा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
8: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङ्गा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ।
8: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
7: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200।
9: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
10: ढुकाउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
11: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौँ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
10: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नोने थारू।
11: सम्पर्क नम्बर 98144950750 र 98376133390।
12: आमा, राति छ, कता जान लाग्नु भयो नि?
13: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
12: ए पख्नु, त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
13: किन नि सानो लट्ठी र टर्च लाइट
12: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
13: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
12: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
14: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
15: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
16: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश। सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभर

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: सुन्नु न
3: भन न भन
2: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
3: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
3: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
2: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
3: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 9825-90095 9875-56095 र 9871-52311
4: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ
5: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्
4: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ
5: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 9841-22430
4: कोषाध्यक्ष तुलसी थापा मोबाइल 9788-35013
5: सरिता थारो 9879-56612 तथा प्रसार समिति
4: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्
6: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यसको कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
4: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा छ कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 9864 37 03 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: दिन भयो शरीर कमजोर भएछ टाउको पनि दुखेछ कहाँ जाने होला
1: चिन्ता लिनु पर्दैन ढिला नगरी गुणस्तरीय स्वास्थ्य सेवा दिने थुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी फार्मेसी र अत्याधुनिक ल्याब सेवा उपलब्ध छ नि
0: अनि ल्याब टेस्ट पनि हुन्छ
1: किन नहुने हो र थाइराइड टाइफाइड सुगर सिबिसी एलएफटी लिपिड प्रोफाइल सेरोलोजी ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ
0: अनि थप विशेष सुविधा के
1: छ नि संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि
2: लाइफ भिजन पोलिक्लिनिक गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क
3: 97683 70260
2: र 98174 86 888 लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: have your attention, please. 3, 2, 1.
1: 89.6 बेला दिउँसोको 1 बज्यो।
2: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्दै इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
4: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
6: कपिल वस्तुवासीहरूका लागि खुसीको खबर,
5: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
6: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
5: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
6: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
5: एकै छप मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
6: ढिला नगरी आजै सम्पर्क गरौँ, यो विशेष अवसरको फाइदा उठाउँ।
5: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चौक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683-70260।
6: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प सेवा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षी कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98575 56 095 र 98 174 52 311
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन हर
1: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिंग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98 4 71 22 4 30
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97 6 88 35 0 13
2: सरिता थारो 98 6 79 0 56 12 तथा प्रचार समिति
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98 6 64 37 0 30 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9855-52004
2: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिन है
3: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि
2: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
3: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउला भयो त
4: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
5: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स चार नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैङ्कको अगाडि
7: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800079526 र 9847820790

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बास रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बास रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागलुङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र?
1: बिरामी भएर बस्न खाना छैन,
0: हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड नेसनल हस्पिटल प्रणाली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076550200।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हार जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बाढगंगा दुई पिपरा, कपिल वस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुप्पा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा दुई पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
4: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
3: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड़ भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
4: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 9841722430,
3: कोषाध्यक्ष तुलसी थापा मोबाइल 9788335013,
4: सरिता थारो 9869076512 तथा प्रसार समिति।
3: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
5: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
3: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 9864637303, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा 3 जनाको ज्यान गयो। रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेश प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिस विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसएससी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनुपर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सि बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढ़ताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घर माथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित 3 जनाको ज्यान गएको छ। सुनछहरी गाउँपालिका 2 फलवाङका 77 वर्षीय वीरबहादुर घरतीमगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरतीमगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरतीमगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै 3 जनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनछहरी 2 गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समय पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र एकजना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिने केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मधेस प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्निक भेनमको पनि अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुद्धा झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न, सर्पले टोकेपछि झारफुकमा नलागी तत्कालीन नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्य कर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम शील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अप्नाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेरमल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चारबन्ध्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड़। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीनजनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी। उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
6: बुद्ध आवाज। जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
7: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
8: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
9: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
10: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
9: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
6: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
11: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
3: आया मरे नि बाबा, आया
2: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
4: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
3: ल मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
5: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
2: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
5: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै
4: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: कपिल वस्तुवासीहरूका लागि खुशीको खबर,
10: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% छुट,
9: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
10: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
9: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
10: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
9: ढिला नगरी आजै सम्पर्क गरौँ, यो विशेष अवसरको फाइदा उठाउँ।
10: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174-88868 र 97-86-70-260।
9: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: कता हो काका लहर लहर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एक्जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4।

0: काट लिए व्यक्ति का बचाई सका जात है। सांप काट लिए व्यक्ति का जल्दी से जल्दी उपचार केंद्र में पहुंचाई दिए से उनके बढ़वार क्षति हुए से बचाई सका जात है।
1: विश्वसनीय और सही जानकारी प्राप्त करें और नक्चेरे के उपचार केंद्र कहाँ है कहीं के पता लगाए आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जात है।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
3: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ त्यसो भने जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
3: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
7: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847072790।
8: सुन्नु न,
9: भन न भन,
8: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगहना छैनन्, बनाउन पर्ने
9: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
8: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
9: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है, त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
8: तौलीहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
9: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षे कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलीहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 9825090095, 9875056095 र 9174523311।

0: गुप्ता नर्सरी ड्राइभटल को किसान तथा ग्राहक वर्ग में अनुरोध
1: समय को माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्था का गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरी का फूल र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईको घर आँगन गार्डन को आउटडोर इनडोर डेकोरेशन का लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: कैश पे ता ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहां फेन पैक खरीद करी 40% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश पे ता ले लीते कैश पे ता ले लीते
2: एंसल पैक किन लीते सर लागू हुई एंसल नेपाल के लग
3: हर हर महादेव बोल बम बोल बम
4: जय भोलेनाथ
3: ओम नमः शिवाय
5: सम आदरणीय श्रद्धालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजलसँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
6: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
5: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
6: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471-22430
5: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013
6: सरिता थारो 98679-0562 तथा प्रचार प्रसार समिति
5: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
7: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
5: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664-37030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।
3: आमा राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
3: ए पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट
3: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भयो।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: लौ हिँड सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
5: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन होस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा 2 पिपरा, कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
5: जय सुपा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बाढगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-50। ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बाढगंगा 2 पिपरा, कपिल वस्तु।
6: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल।

0: चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुरानो सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडङ्गा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570178403।

0: तपाई सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बजे खुसीको खबर। विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै

0: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
4: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा, भोलिको उज्जवल भविष्य।

0: 아유.
1: यो युनाइटेड हस्पिटल हे यहीँनिर भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: जानकारी
2: को लागि युनाइटेड नेशनल हस्पिटल प्राली फोन 076-550-200

0: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो पनि जान्त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलीहवा रोड कृषि विकास बैंकको अगाडि।
4: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 9857078010।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: कता हो काका लहर लहर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल हिँड सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 0004।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जान न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोर।
0: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
1: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको सुपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
2: बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ यसले। यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ।
0: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
1: र एसीसी प्रिमियम कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा कांग्रेसको संस्थापन इतर समूहको अहिले चलिरहेको राष्ट्रिय भेला बारेको खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डको सुकेधारामा भेला आजदेखि शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ। निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। त्यस क्रममा उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ़ने बताउनुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सि बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
1: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
0: कांग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलभाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पत्ति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलभाङका 77 वर्षीय बीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको ज्यान गएको थियो।
1: रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
0: कास्कीको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित तीनजनाको गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमानामा पर्ने मन्दिरमा रहेका पुजारी र दुईजना भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भाग समेत कटान गरेपछि उहाँहरू अलपत्र पर्नुभएको थियो। पोखराको सारांगकोट बस्ने प्रदीप ढकाल, सर्लाई घर भई अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माण गिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गैरातीको बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी वडा 8 को बिरेठाँटी क्षेत्र बाढ़ी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सड़कका विभिन्न खण्ड बगाएको छ। बिरेठाँटी नजिकैको झण्डै 100 मिटर सड़क खण्ड मोदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाई छ। बाढ़ीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सड़क सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ।
1: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा मनसून अलि बढ़ी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाड़ी क्षेत्रका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति तराई भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
0: रौतहटको गरूडा नगरपालिका छ पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न पुगेका यात्रु चढ़ेको बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना बालक सहित तीनजनाको ज्यान गएको छ। 45 भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरूडाका नवल चौधरी र वहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिव महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नाचाखा 15-54 नम्बरको बस दुर्घटनामा तीनजना नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालय हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाई तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर संचालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त मेरो कपड़ा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493334955।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 0825625601 9858735990 9858731684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ़ने नेता शशांक कोइरालाको भनाई, सुदृढ़ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़, रोल्पा कास्की लगायतका जिल्लामा बाढ़ी पहिरोबाट जनधनको क्षति, नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एक बालक सहित 3 जनाको ज्यान गयो, सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबीज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश र रेबीज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबीज विरूद्धको 17,600 भायल खोप काठमाण्डू टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। यही दिन अघिदेखि विशेष गरी रेबीज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10 देखि 15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र सीमित नराखी वर्षभर सञ्चालन गर्ने नीति अघि सारेको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा हिजो सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउँदै देशभरि सुपथ मूल्य पसल कार्यक्रम शुरू गरियो। नयाँ बिक्री कक्ष सिंहदरबारभित्र उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको छ। कम्पनीका अनुसार देशका 44 जिल्लामा 193 बिक्री केन्द्रबाट उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। वर्षमा दशैं तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गरी सीमित अवधिको लागि सञ्चालन हुने यस्ता पसल यस वर्ष भने झण्डै 1 महिना अघिदेखि नै शुरूआत गरिएको छ। कम्पनीले अब सुपथ मूल्य पसललाई स्थायी रूपमा वर्षभर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट उपभोक्ताले चाडपर्वको समयमा मात्र होइन वर्षभर नै चामल, दाल, चिनी, नुन, तेल लगायत दैनिक आवश्यक वस्तु सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्साललाई हामीले सहुलियत पसलको दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ भनेर सोधेका छौं।
2: हामीलाई नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट पुगेसम्म हामीले लामो अवधिसम्म यसलाई निरन्तरता गर्नेछौ र रकम अपुग हुने जस्तो अवस्था आएमा हामी वर्षको अन्ततिर नेपाल सरकारसँग अनुरोध गरेर कुनै अन्य शीर्षकबाट समायोजन वा थप रकम बजेट निकासा गरेर हामी यो वर्षभर नै सञ्चालन गर्ने प्रयासमा छौं।
10: अहिलेसम्मको अवस्था हेर्दाखेरि हामी शहर केन्द्रित थियौं धेरैजसो ठाउँहरूमा र दुर्गममा पनि केही ठाउँहरूमा हामी पुगेका थियौं। अझै दुर्गममा चाहिँ हामी पुगिसकेका छौं कि छैनौं?
2: नेपाल खाद्य संस्थान र अहिले खाद्य व्यवस्था कम्पनीको सेवा क्षेत्र नै दुर्गम केन्द्रित हो। शहरी इलाकामा कमै उपभोक्ताले खाद्यको सेवा लिने गर्नुभएको छ र दुर्गमका अधिकांश जनताहरूले लिनुभएको छ र हामी चाहिँ दुर्गममा पनि अति दुर्गम ठाउँहरूमा हामी प्रत्येक वर्ष चाहिँ विस्तारित हुँदै गइरहेका छौँ र अहिले पनि 101 पालिकासँग हामीले जमादारी जमयोग गरेर खाद्य आपूर्ति गर्दै आइरहेका छौँ।
10: विशेष गरी शहरी क्षेत्रमा यो चाडपर्वको बेलामा अलिक बढी समस्याको पाटोहरू जोडिन्छ, जस्तै गुणस्तरको कुराहरू भयो अनि खाद्यान्न मौजदातको कुराहरू पनि अलिकति समस्याको पाटोको रूपमा रहँदै आएको देखिन्छ। यो समस्या हुन नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छौं कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा?
2: गुणस्तरमा हामी धेरै सचेत रहँदै आएका छौं र हाम्रा गोदामहरूमा हाम्रा गुणस्तर प्राविधिकहरूले समय समयमा खाद्य गुणस्तर निरीक्षण गर्ने र नेपाल सरकारको खाद्य परिवहन तथा गुणस्तर नियन्त्रण विभागबाट समेत समय समयमा निरीक्षण हुने गरेको छ। त्यस कारणले हामीले चाहिँ आफ्ना खाद्य वस्तुहरूको गुणस्तर निरन्तर कायम राख्ने गरेका छौं र आम उपभोक्तालाई गुणस्तर ह्रास भएको खाद्यान्न उपलब्ध गराउन हुँदैन भन्ने कुरामा हामी सचेत छौं र गुणस्तरयुक्त खाद्यान्न हामीले वितरण गर्दै आइरहेको एउटा निवेदन गर्दछौ।
10: वर्षभरिमा 40-50 रुपियाँ महँगी पर्छ, तर हामीले सहुलियत पसलबाट चाहिँ 5-10 मूल्यमा हामी छुट पाउने गरेका छौं। खासै राहत हुँदैन भन्ने एउटा गुनासो उहाँहरूको सुनिन्छ, यसलाई चाहिँ कसरी हेरिन्छ?
2: हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरिने खाद्यान्न नै सहुलियत यतिकै पनि सहुलियत हुन्छ साबीको मूल्यमा पनि। त्यसमा पनि हामीले 5 रुपियाँ छुट दिँदा प्रति क्विन्टलमा 500 हुन जान्छ। खाद्यमा गयौँ भने यतिमा पाइन्छ भन्ने मनसायले चाहिँ व्यापारीहरूले पनि बाध्य भएर उनीहरूले चाहिँ हाम्रो मूल्यको हाराहारीमा दिन बाध्य हुन्छन् र यसले हाम्रो आम बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ। यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ र हाम्रो गोदाममा अथवा हाम्रो आउटलेटहरूमा आएर सेवा लिने वा बाहिरबाट लिने सबैले चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँहरूले लाभ लिन सक्नुहुन्छ।
10: साउनबाट चाडपर्वको एउटा लहर नै शुरू हुन्छ, यसलाई विशेष ध्यानमा राखेर हामीबाट हुने कुराहरूमा अलिकति केही परिमार्जन भएका छन् कि पहिले जसरी हुन्थ्यो त्यसैलाई निरन्तरता दिइएको छ?
2: 1.5 महिना अगाडि नै हाम्रो सुपथ मूल्य पसल सञ्चालन गर्यो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाली जनता आम उपभोक्तालाई सेवा गर्न तत्पर छ, यसले चाहिँ समयमै आफ्ना चाहिँ निर्णयहरू गरेर बेलैदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्छ र सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउँछ भन्ने विषयमा चाहिँ आम उपभोक्तालाई जानकारी रहोस् र यसलाई हामी निरन्तर गर्छौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आउटलेटहरूबाट सेवा लिनुहोस्, हामीसँग पर्याप्त मौद्दा छ।
0: उहाँ हुनुहुन्थ्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्साल। फेरि पनि खबरकै सिलसिला, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाले कर्णाली भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र एकजना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। यसैबीच भट्टले दिउँसो पद तथा गोपनीयताको शपथ लिए लगत्तै एमालेबाट 3 मन्त्री र 1 राज्य मन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्।
1: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बराल सहित 3 जनाको नाममा प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ। उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: बाढी र डुबानबाट बच्न के गर्ने?
14: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
13: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
14: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
13: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
14: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको 6 सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो।
4: सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायुसेवा निगम, नेपाल एयरलाइन्स अहिले चरम ऋण, राजनैतिक हस्तक्षेप र व्यथितिमा फँसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ।
5: काठमाडौँको भृगुटी मण्डपमा आज चौथो दिन पनि नाइमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भीड़ लागेको छ। गाड़ीको कुम्भ मेलाको रूपमा चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 गएको मंगलबारदेखि शुरू भएको हो। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्।
4: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्सी परिसूचक सामान्य अंकले घटेको छ। नेप्सी परिसूचक आज 7.37 अंकले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किता सेयर 4,27,56,00,00 रूपियाँमा कारोबार भएको छ। सेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ़दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ़यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो नेप्से सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
5: काठमाण्डुमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पर्सिसम्म चल्नेछ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनैतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो।
5: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट पछि शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़।
4: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
5: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको शपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
4: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
5: र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर,
2: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
1: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
2: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
1: ओपिडी, प्रसूति तथा स्त्री रोग, हार जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
2: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
1: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
2: लाइफ भिजन पोलिक्लिनिक, कपिलवस्तु नगरपालिका 6, थुमुवा, सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97386702060।
1: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा एक बैरिया, कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-54417।

0: स्वच्छ जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: खुशीको खबर, विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एड्रेस बैंक नजिकै।
3: गुप्ता नर्सरी ड्राइभर टलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
4: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल सङ्घ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
5: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजे

0: फिजिशियन डाक्टर गोविंद रावत, छाती तथा श्वास प्रश्वास संबंधी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्रा को समस्या, कलेजो, थायराइड र मधुमेह सहित का रोग पूर्ण परामर्श र उपचार।
1: हाड़ जोड़नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खान द्वारा हाड़ जोड़नी संबंधी समस्या, हड्डी भाँचिएको, रजहरु राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजे देखि साँझ 6 बजे सम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेल द्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन।

0: ओहो मुसाको दिना चाहिँ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी तिजको उल्लास अनि मायाको चिनो
6: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बारगंगा दुई पिपरा कपिलवस्तु
7: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
6: जय सुपा देउराली सुनचाँदी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा दुई पिपरा कपिलवस्तु सम्पर्क नम्बर 9857056249 र 9807583646

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट रोल्पामा लगातार पहिरोको विपत्ति, सुनसहरीको गाउँमा 4 जनाको मृत्यु, पहिरोको जोखिम बढेपछि स्थानीयवासीमा त्रास, पानीको संकट गहिरिँदै विजयनगरमा डीपी बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन, भूमिगत जलस्रोतको संरक्षण गर्न अनुरोध, कपिलवस्तुमा नागपञ्चमीका अवसरमा 3 नगरपालिकामा स्थानीय विधा, अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने, कपिलवस्तुमा पहिलो पटक मुटुको इको सेवा शुरू, बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने अपेक्षा, अर्घखाँचीमा बाख्रामा पीपीआर संक्रमण रोकथप क्षेत्रमा फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रशासनको आग्रह, सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने, सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल स्वास्थ्य संस्थामा जान सुझाव, र नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, 1 बालकसहित 3 जनाको मृत्यु।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेज बैंक नजिकै।
3: कपिलवस्तुवासीहरूका लागि खुशीको खबर,
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट,
3: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
3: ओपिडी, प्रसूति तथा स्त्री रोग, हाड जोड्नी, नाक कान घाँटी, बाल रोग, छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छत मुनि अत्याधुनिक कलर डप्लर, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
3: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
1: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683 70260।
3: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: अब समाचार विस्तारमा। रोल्पाको सुनसहरी गाउँपालिका 2 भित्री गाउँ फरवाङमा हिजो राति पहिरोले 2 घर पुरिँदा 4 जनाको मृत्यु भएको छ। पहिरोमा परि 2 पुरूष र 2 महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी पुगेर घटनाबारे जानकारी संकलन गरिरहेको रोल्पाका प्रमुख जिल्ला प्रहरी परीक्षक पञ्चकुमार बाखुले जानकारी दिनुभयो। घटनाको विस्तृत विवरण तथा मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच बुधबार राति रोल्पाको थवाङ गाउँपालिका 5 उवाको कोटल बारमा पहिरोले 11 घर फुरिदा 10 जनाको मृत्यु भएको थियो। पहिरोमा पुरेका मध्ये 3 जनाको अवस्था अझै अज्ञात रहेको छ। लगातारको वर्षासँगै रोल्पाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेपछि स्थानीयवासीमा त्रास बढेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्कता रहन आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी गंगा बहादुर क्षेत्री सहितको सुरक्षा अधिकारीको टोली हिजोदेखि नै घटनास्थल पुगेको थियो। यसैबीच रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर लुङ्गी गाउँपालिका एक खदरका 59 वर्षीय वीर बहादुर खर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो। यता वर्षाका कारण पहिरो खसेर पुष्पलाल मध्ये पहाड़ी राजमार्गका विभिन्न स्थानमा सड़क अवरूद्ध भएपछि रूकुम पूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था जोखिमपूर्ण रहेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सवारी आवागमनमा रोक लगाएको हो। नारायणी नदीमा आएको बाढ़ीको कारण पश्चिम नवलप्रासीको सुस्ता गाउँपालिका 5 थारू टोल जलमग्न भएको छ। हिजो राति परेको वर्षाको कारण नदीमा बाढ़ी आएपछि आज दिउँसो सुस्तामा बाढ़ी पसेको हो। केही घर जलमग्न भएको अन्य क्षतिको विवरण नआएको र उद्धारका लागि सुरक्षाकर्मी तैनात रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन थापाले जानकारी दिनुभयो। तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढ़ी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ। सुस्तामा 15 घर जलमग्न भएको स्थानीय मुन्सी गुप्ताले जानकारी दिनुभएको छ। नारायणी नदीमा भरपर्दो तटबन्ध नहुँदा सुस्तामा बाढ़ी खेतीयोग्य जमिन कटानको जोखिम रहेको छ। बाढ़ी रोक्नका लागि आफै तटबन्ध बाँध्नका लागि स्थानीय कसिएको भए पनि भारतले तटबन्ध गर्न अवरोध गरेको स्थानबाट बाढ़ी बस्तीमा पसेको स्थानीयले गुनासो गरेका छन्। अहिले भारतीय पक्षले तटबन्ध गर्न अवरोध गरेको सुस्ता थारू टोलबाट बाढ़ी बस्तीमा पर्दै आएको छ। लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खेतबारी सुक्दै गएको र भूमिगत पानीको सतह समेत घट्दै गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै डीपी बोरिङ अर्को सूचना जारी नभएसम्म बन्द गर्न निर्देशन दिएको छ। गाउँपालिकाले जारी गरेको आधिकारिक सूचनामा वर्षायाममा समेत पर्याप्त वर्षा हुन नसक्दा मनसुनजन्य खेती प्रभावित भएको उल्लेख छ। खेतीका लागि डीपी बोरिङको अत्याधिक प्रयोग हुँदा भूमिगत जलस्रोतको दोहन बढ़ेको र कतिपय बस्तीमा खानेपानीको आपूर्तिमा समेत समस्या देखिन थालेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले भूमिगत पानीको संरक्षण र नागरिकको खाने पानीको आवश्यकता दुवैलाई ध्यानमा राखी डीपी बोरिङ सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिनुभयो। खेती जोगाउन भूमिगत पानीको प्रयोग बढ़ाउँदै जाँदा भोलिका दिनमा खानेपानीकै संकट गहिरिन सक्ने भएकाले अहिले नै जलस्रोत संरक्षणमा संवेदनशील हुनुपर्ने उहाँको भनाई छ। त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले भूमिगत जलस्रोतको संरक्षण सम्वर्धन तथा खानेपानीको उपलब्धता र सन्तुलन कायम गर्न डीप बोरिङ बन्द गर्न सम्बन्धित सबैलाई सूचना जारी गरिएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाको निर्णयको पालना गर्दै जलस्रोत संरक्षणमा सबै व्यक्ति संस्था किसान तथा सरकारवालाको सहयोग आवश्यक रहेको छ। खेत जोगाउन भूमिगत पानी तान्दा जमिन मुनिको पानी पनि घट्दैछ। यस्तो दोहोरो संकटबीच गाउँपालिकाले तत्कालका लागि डीप बोरिङ बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाले अर्को सूचना जारी नभएसम्म क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण डीप बोरिङ सञ्चालन नगर्न आग्रह गर्दै भूमिगत जलस्रोतको संरक्षण तथा खानेपानीको सहज आपूर्तिमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ। नागपञ्चमी पर्वका अवसरमा कपिलवस्तुका 3 स्थानीय तहले स्थानीय विदा दिने निर्णय गरेका छन्। बाणगंगा नगरपालिका कृष्णनगर नगरपालिका र बहादुरगंज नगरपालिकाले आगामी सोमबार भदौ 1 गते नागपञ्चमीका अवसरमा स्थानीय विदा दिने निर्णय गरेका हुन्। नगरपालिकाका अनुसार उक्त दिन नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा नगर क्षेत्रभित्र रहेका विभिन्न संघ संस्थामा स्थानीय विदा हुनेछ। स्थानीय स्तरमा विशेष महत्वका साथ मनाइने नागपञ्चमी पर्वलाई लक्षित गर्दै तीनवटै नगरपालिकाले विदा दिने निर्णय गरेका हुन्। यद्यपि अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने सम्बन्धित नगरपालिकाले जनाएका छन्। कपिलवस्तुमा पहिलो पटक मुटुको इको कार्डियोग्राफी इको सेवा सञ्चालनमा आएको छ। युनाइटेड अस्पतालले हिजोदेखि जिल्लामै उक्त सेवा शुरू गरेको हो। मुटुको संरचना, आकार, चाल तथा रक्त प्रवाहको अवस्थाबारे जानकारी लिन इको कार्डियोग्राफी महत्वपूर्ण परीक्षण मानिन्छ। जिल्लामै यो सेवा उपलब्ध भएपछि मुटु सम्बन्धी समस्या भएका बिरामी तथा नियमित मुटु परीक्षण आवश्यक पर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। यसअघि मुटुको इको परीक्षणका लागि कपिलवस्तुवासी बुटवल, भैरहवा लगायतका ठूला शहरका स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता रहेको थियो। जिल्लामै सेवा शुरू भएपछि बिरामीको समय र खर्च बचत हुने भएको छ। युनाइटेड अस्पतालले जिल्लामै आधुनिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य अनुसार इको सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अस्पतालका अनुसार सेवाबाट मुटु सम्बन्धी समस्या पहिचान तथा उपचार प्रक्रियामा थप सहजता पुग्नेछ। कपिलवस्तुमै पहिलो पटक शुरू भएको मुटुको इको सेवाले जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि थपिएको स्थानीयको भनाई छ। स्थानीय स्तरमै मुटुको प्रभावकारी परीक्षण सुविधा उपलब्ध भएपछि कपिलवस्तुका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। अर्घखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर देखा परेको छ। पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिका स्थान नगरपालिका 4 को विष्टबारी र मकै डाँडा, वार्ड नम्बर 5 को असुरकोट तथा वार्ड नम्बर 8 को नुवाकोट उप्रीकोट क्षेत्रलाई सील गरेको प्रमुख जिल्लाधिकारी तुए नारायण सुवेदीले जानकारी दिनुभयो। अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसार पोसार नगर्न कडाईका साथ निर्देशन दिएको छ। आदेश उल्लंघन गरी बाख्रा ओसार पोसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ। हालसम्म पीपीआरका कारण दुईवटा बाख्रा मरेको र करिब 17 देखि 19 बाख्रामा संक्रमण भएको पाइएको प्रमुख जिल्लाधिकारी सुवेदीको भनाई छ। रोग महामारीका रूपमा फैलन सक्ने जोखिम देखिएपछि प्रशासनले प्रभावित क्षेत्रका बाख्रा ओसार पोसारमा रोक लगाउनुका साथै संक्रमित पशुलाई अलग्गै राखेर उपचार तथा व्यवस्थापन गर्नुपर्नेछ। रोकथप क्षेत्रमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो। प्रशासनले संक्रमित बाख्रामा रोगका लक्षण देखिनुका साथै छुट्टै स्थानमा आइसोलेसन गरी उपचार गर्न भनेको छ। किसानले पालेका सबै बाख्रा तथा भेडामा पीपीआर रोग विरूद्धको खोप अनिवार्य रूपमा लगाउन र आवश्यक परेमा सम्बन्धित स्थानीय तह वा भेटेनरीमा अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबर मान्ने खबरहरू पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: जापान जाने सोचमा छु। राम्रो जाप्ने इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
2: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
4: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। रेसुङ्गा विमानस्थलमा पछिल्लो दुई महिनादेखि नियमित उडान अवरूद्ध भएको छ। गत जेठ 24 गतेदेखि अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलताका कारण पछिल्लो दुई महिनादेखि नियमित उडान अवरूद्ध भएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। विशेष गरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गरेको छ। वर्षायामको समयमा बिहान पख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा यस विमानस्थलमा उडान अवरूद्ध हुन्छ। त्यसै गरी यहाँ हिउँदको समयमा पानीको बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरूद्ध आउने गरेको छ। यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार दिनसम्म यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो। पछिल्लो समय तालिका समायोजन गरी हप्तामा तीन दिन आइतबार, बिहिबार र शनिबार उडान हुने तालिका रहेको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाडा दर वृद्धि हुँदा यात्रुको चाप पनि घट्दै गएको पाइएको छ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टसनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप पर्याप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा पर्याप्त नभएको गुनासो रहेको थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थालेका छन्। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झोल प्रयोग गर्न, खरु र परको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पछिल्लो 24 घण्टाको ट्राफिक गतिविधि तथा सवारी दुर्घटना सम्बन्धी विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार लुम्बिनी प्रदेशका विभिन्न स्थानमा 24 घण्टाको अवधिमा 12 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 19 घाइते भएका छन्। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको कार्यालयले जनाएको छ। सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 328 सवारी साधनमाथि कार्यवाही गरिएको छ। उक्त कार्यवाहीबाट 4,05,000 रूपियाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ। सड़क सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले 41 सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि कार्यालयले जानकारी दिएको छ। चालक तथा सर्वसाधारणलाई लक्षित यी कार्यक्रमबाट 2084 जना लाभान्वित भएका छन्। कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटी बेल्ट र हेलमेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा वर्षायाममा अप्नाउनु पर्ने सावधानी बारे जानकारी दिएको थियो। भारतमा स्वतन्त्रता दिवसलाई मध्यनजर गरेर कपिलवस्तुका सीमावर्ती नाकामा सुरक्षा बल एसएसबीले उच्च सुरक्षा सतर्कता बढ़ाएको छ। भोलि हुने स्वतन्त्रता दिवसमा अवांछित गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अप्नाइएको हो। विशेष गरी जिल्लाका ठूला नाका, बढ़नी र खुनुवाबाट हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर राखी शंकास्पद आवागमनमा कड़ा निगरानी बढ़ाइएको छ। सातादेखि सीमामा एसएसबीका तालिम प्राप्त कुकुर परिचालन गरेर जाँच थालिएको छ। नाका भएर जाने सवारी साधन र शंकास्पद व्यक्तिलाई कुकुर परिचालन गरेर जाँच थालिएको छ। अनि सर्वसाधारणलाई सोधपूछ, जाँच र कागजात पत्र हेरेर आवत जावत गर्न दिएको एसएसपीको बढ़नी बीओपीका असिस्टेन्ट कमाण्डेन्ट दीपक चन्दले जानकारी दिनुभयो। सीमावर्ती नेपाली सुरक्षा अधिकारीलाई सीमा सुरक्षा सतर्कता बढ़ाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो। 10 गजामा निगरानी बढ़ाइएको र सादा पोशाकका सुरक्षाकर्मी समेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। भोलि भारतको 80औं स्वतन्त्रता दिवस भइरहेको हो। गुल्मीको सत्यवती गाउँपालिकामा पशुपालनमा आबद्ध किसानले सामूहिक बचतबाट 2 करोड़ रूपियाँ भन्दा बढ़ीको हित कोष निर्माण गरेका छन्। पशुपालनमा सक्रिय 42 किसान समूहले नियमित बचत, आन्तरिक ऋण परिचालन र उत्पादनमुखी कार्यक्रम मार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्दै हित कोषलाई किसानकै लगानीको स्रोत बनाएका हुन्। सत्यवती गाउँपालिकाका पशुपन्छी विकास शाखा प्रमुख नारायण खनालका अनुसार समूहमा आबद्ध किसानले मासिक 200 भन्दा 500 रूपियाँसम्म नियमित बचत गर्दै आएका छन्। पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार तथा विशेषज्ञ सेवा थप प्रभावकारी बनाउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डाक्टर नीरज भट्टराईले दुवै अस्पतालबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्य सम्बन्धी सम्झौता भएको जानकारी दिनुभयो। उहाँले सो सम्झौतामा आफूले र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डाक्टर उमेश नेपालले आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेको जानकारी गराउँदै यसबाट पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय र सहज क्यान्सर उपचार सेवा उपलब्ध गराउन सकिने बताउनुभयो। अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ न त अस्पष्ट विवरणमै सीमित रहनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशैभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको हो। अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको छ। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ। रौतहटको गरूडा नगरपालिका छ पोटियाही गाउँबाट भारतको झारखण्ड स्थित बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्री सवार बस हिजो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। दुर्घटनामा 45 भन्दा बढ़ी यात्रु घाइते भएका छन्। बाबा वैद्यनाथ धाम र वासुकीनाथ दर्शन गरेर फर्कने क्रममा ट्रकसँग बस ठोकिएको थियो। दुर्घटनामा बसका कर्मचारी सहित करिब 50 जना सवार रहेका थिए। उनीहरूमध्ये अधिकांश घाइते भएका छन्। गरूडा छ पोटीआईका वडाध्यक्ष रामबाबु चौधरीले झारखण्डमा भएको बस दुर्घटनामा परि स्थानीय नवल चौधरी र उनकी श्रीमतीको मृत्यु भएको जानकारी दिनुभयो। गाउँकै राजेश महतोको 14 वर्षीय छोरा शिवम महतोको पनि मृत्यु भएको चौधरीले जानकारी दिनुभयो। भारतीय संचार माध्यम लोकतन्त्र 19 अनुसार बाबा वैद्यनाथ धाम र वासुकीनाथको दर्शन तथा पूजा गरेर राजगीर फर्कने क्रममा झारखण्ड राज्यको करिडोरमा जिल्ला स्थित पोखरडीहा मोड नजिकै बस र ट्रक ठोकिएर दुर्घटना भएको हो। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा आछौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। रोल्पामा लगातार पहिरोको विपत्ति। सुनसरीको गाउँमा 4 जनाको मृत्यु। पहिरोको जोखिम बढेपछि स्थानीयवासीमा त्रास। पानीको संकट गहिरिँदै विजयनगरमा डीपी बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन। भूमिगत जलस्रोतको संरक्षण गर्न अनुरोध। नागपञ्चमीको अवसरमा 3 नगरपालिकामा स्थानीय विधा। अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने। कपिलवस्तुमा पहिलो पटक मुटुको इको सेवा शुरू। बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने अपेक्षा। अर्घाखाँचीमा बाख्रामा पीपीआर संक्रमण। रोकथाम क्षेत्रमा फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रशासनको आग्रह। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो। अहिले देखिएको अभाव टर्ने। सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल स्वास्थ्य संस्थामा पुग्न सुझाव। र नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना। एक बालक सहित 3 जनाको मृत्यु। हवस् त एफएम ब्यान्डको 99.2 समेघासँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्रो र बुद्धावास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथीले जगतलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: सम आदरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
3: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलार्पण तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
2: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
3: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भुसाल 98471-22430,
2: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688-35013,
3: सरिता थारो 98679-0562 तथा प्रसार समिति।
2: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्य भूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
4: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले यस्तो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति, बाणगंगा 6 कपिल वस्तु, अध्यक्ष रणबहादुर काउचा, मोबाइल 98664-37030, सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह, संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय।
5: यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, 4 मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
6: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
5: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
7: बागमती गण्डकी कर्णाली दूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षा सम्भावना पनि देखिएको छ।
5: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
4: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनु पर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
9: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक गरेर भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै दोषी देखिने मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ। त्यसले पनि एउटा व्यवस्थापन गर्छ तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
4: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाणपत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083लाई परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको छ। समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
6: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित यो

0: बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
1: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
2: डेमोग्राफिक डिभिडेण्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
1: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणी प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
3: यहाँ मात्र नभएर मानेन्जीहरूले अरू ठाउँमा आएर पनि हामीले सजेसनहरू दिँदाखेरि हामीले त्यसलाई सिरिज हरेक सजेसनलाई हामीले सिरिज राम्रो गर्नलाई किन तपाईँको दोहोरो सोच्नु पर्यो र जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ भने त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि। त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
1: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका 4 मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मिया समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो सन्तोष शर्मा थापा, सामाजिक विकास मंत्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बमले, आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्राले सीआईएनलाई बताउनुभयो। मोरङको बुढ़ीगंगा नगरपालिका 5 रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका 2 सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
4: यति बेला वर्षा कुर्गन पर्दाखेरि विशेष गरी बागमती, गण्डकी र लुम्बिनीको देशका केही स्थानहरू पनि मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशकै 2 स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी देशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाड़ी भूभागका 10 देखि प्रास्त भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागका कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10 देखि 30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती, गण्डकी

0: हिमालय दूरदर्शन प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षा सम्भावना पनि देखिएको छ।
1: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको एसीसी प्रिमियर कप अगस्त 29 देखि मलेसियामा शुरू हुनेछ, जहाँ एसियाका 10 एसोसिएटेड टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
2: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक,
3: सोचे थिएन यतिको रमाइलो हुन्छ भने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
4: र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैन।
2: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो, रिपोर्ट, धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सर्वोच्चमा नेतृत्वको आधिकारिकता विवाद रहेका बेला कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको भेलाले थप तिक्तता बढ़ाउने संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब 5 महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टी त्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाइ छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
8: अब यसले यो एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन, अब फुट्ला जस्तो पनि लाग्दैन मलाई, यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ, दुवैले दुवैमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ टेस्ट भइसकेको त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो यो दुवै थरीको। अदालतले पहिलोलाई गगन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
2: बाँकेको नेपालगंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्, प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाइ छ।
9: बाँकेको नेपालगंजबाट चारपाङ्रे सवारी साधनमा करिब एक घण्टा र त्यसपछि करिब एक डेढ़ घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तीसुनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य। धार्मिक आस्था र विश्वासले मात्र होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
10: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगेसकेपछि मलाई त कोडागिरीको याद आयो।
9: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
3: रमाइलो हुन्छ भने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घण्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटोसम्म आयो क्या। हामीहरू
11: हाम्रो त धेरै अगाडि देश रहेछ, पर्यटनको अगाडि बढ्छ।
9: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाप्ता बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
4: बाबा बर्फानी भनेर रूपन्देहीको मान्छे यहाँ आयो भने त सेमले फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छेहरू सेमले फर्कन गाह्रो पर्छ। ऊ नेपालगंज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगंज बस्ने, एक दिन बाघी राष्ट्रियगंजमा बस्ने किसिमबाट आयो भने त नेपालगंज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
9: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमा मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
12: बाबरफानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
9: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना,
13: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ भक्कर, भन्दै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ, नरेन्द्रपुरको चाहिँ रोडबाट चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
9: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
14: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
2: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
14: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ
2: धानमा,
14: होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी डिटोरिएट हुन्छ, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन् एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेँलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरेँ, पात कस्तो किसिमको पहेँलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ व्यापक रूपमा। समस्या देखियो भने त्यही हिनोसान अथवा कासुबी, कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटि कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
2: त्यो भनेको कस्तो हुन्छ?
14: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने सुक्दै जाने है माथिबाट नै सुक्दै जान्छन् त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन टेट्रासाइक्लिजिन साइक्लिन यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन् त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ सरकारले सिफारिस गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ त्यस्तो बिउ हामीले लिन्छौँ क्वालिटी सिड भनौँ गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ
16: अहिले अब धान गोड्ने समय छ नि त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ
14: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ मात्रा मिलाएर मात्र छर्नुहोला मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन त्यसले धानमा धानको पाटमा धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो हातले जहाँ चाहिँ कमर्सियल खेती छ जहाँ चाहिँ श्रम शक्तिको अभाव छ त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ
16: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ त्यो चाहिँ सही हो कि होइन
14: ठिक छ पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ होइन त्यो सही नै हो
16: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल है
14: धान गोडेपछि जहिले पनि हामीले दुईचोटि रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो युरिया हाल्ने हो एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौँ 50-60 दिनमा गर्ने गर्छौँ दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो युरिया र डिएपी पोटास त सुरुमै दिएका हुन्छौँ त्यो दिनु पर्दैन इनकेस समस्या देखियो भने हामी दिन सक्छौँ
16: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई यस्तो समय यसरी हल्लाउने गर्नुहुन्छ कि त्यो चाहिँ गर्न उपयुक्त हुन्छ कि हुँदैन
14: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन् गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन् तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन् होइन त्यो पनि ठिकै हो त्यसले पनि धानलाई स्वस्थ हुन किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ
16: कति कति बेला चाहिँ यो पानी लगाउने
14: पानी हेर्नु सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो दोस्रो चाहिँ क्रिटिकल स्टेज भनेको फुल फुल्ने बेला हो
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
17: यति बेला साँझको 8 बज्यो
18: अत्यन्त संवेदनशील देखिएको छ नेपाली कंग्रेस एक झूठ भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन
19: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौ अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को त्यही उमेर हाराहारीको अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौ
20: मैले बुझेको अनुसार पार्टीमा युवाहरू आकर्षित हुँदै गइरहेको छ
18: यदि छोडेर जाने हो भने हामी अर्कै पार्टी बनाउन पनि परिस्थिति आउन सक्छौ म साथीहरूलाई भन्न चाहन्छु
21: सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य सम्पत्ति छानबिन आयोग सम्बन्धी रिट संवैधानिक इजलासमा बारको विरोध पहिरोमा परि 24 घण्टामा 15 जनाको ज्यान गयो 4 जना बेपत्ता महाकाली नदीमा बहाव बढ़ेपछि 4 पाङ्ग्रे सवारी सञ्चालनमा रोक सैया नपाएर तिर्वे सेक्सनल अस्पताल परिसरमै बिरामीको मृत्यु आफन्तको नाराबाजी साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीचको विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयाससँगै आगामी नेतृत्वको विषयमा बहस थप चर्किँदै गएको छ। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आज संस्थापन इतर पक्षको राष्ट्रिय भेला शुरू भएको छ भने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पनि महाधिवेशन, नेतृत्व हस्तान्तरण र आन्तरिक एकताबारे नेताहरूबीच धारणा आएका छन्। संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ। जेएनजी आन्दोलनका क्रममा घाइते भएपछि सिंगापुरमा उपचार गराएर स्वदेश फर्किनुभएका देउवाले अहिले भेलालाई सम्बोधन गरिरहनु भएको छ। कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिलाउन सके मात्रै सही बाटो पहिलाउन सकिने बताउनु भएको हो। भेलालाई इतर पक्षको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो, अहिले देश संवेदनशील अवस्थामा रहेको भन्दै देउवाले समाजका निराशालाई आशामा बदल्नुपर्ने दायित्व कंग्रेसले लिनुपर्ने बताउनुभयो।
2: अहिले मुलुकको राजनीतिक अवस्था अत्यन्त संवेदनशील देखिएको छ। यो संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले बडो सजग भएर राष्ट्रिय एकता कायम गर्न लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ। समाजमा अहिले पनि निराशा देखिएको छ, निराशा आशामा बदल्नुपर्ने हुन्छ। यो दायित्व पनि सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नेताले नेपाली कांग्रेसले लिनुपर्दछ।
1: धन गर्दै नेता डाक्टर शशांक कोइरालाले कंग्रेसलाई एकताबद्ध बनाउनु आफ्नो कर्तव्य भएकाले राष्ट्रिय भेला आयोजना गरिएको बताउनुहुन्छ। कंग्रेस एकजुट भए कसैले पराजित गर्न नसक्ने तर्क उहाँको छ। उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण समेत गराउनु भएको छ।
3: नेपाली कंग्रेस एकजुट भएको खण्डमा नेपाली कंग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन, त्यसैले यसको मुख्य उद्देश्य यही हो। अब शेरबहादुरजीको बारेमा केही थोरै कुरा म राख्न चाहन्छु। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइराला भन्नुहुन्थ्यो र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
1: तर भेलामै संस्थापन इतर पक्षका नेता जीतजंग बस्नेतले एकताको आधार तय नभए नयाँ पार्टी निर्माण गर्नुपर्ने परिस्थिति आउन सक्ने चेतावनी दिनुभएको छ। लोकतान्त्रिक समाजवाद, राष्ट्रियता, प्रजातन्त्र र बीपीवादलाई छाडेर कंग्रेस एक हुन नसक्ने तर्क उहाँको छ। कंग्रेसको मौलिक विचार र सिद्धान्त कमजोर बनाउने गरी हुने एकता आफूहरूलाई स्वीकार्य नहुने बस्नेतको संकेत थियो।
4: लोकतान्त्रिक समाजवाद छोडेर पार्टी एकता हुन सक्दैन, राष्ट्रियताको विषयमा कुरा नगरिकन पार्टी एकता हुन सक्दैन, प्रजातन्त्रको विषयमा कुरा नगरिकन पार्टी एकता हुन सक्दैन र बीपीवादलाई छोड्ने हो भने पार्टी एकता हुन सक्दैन। यदि छोडेर जाने हो भने हामी अर्कै पार्टी बनाउन पनि परिस्थिति आउन सक्छ, म साथीहरूलाई भन्न चाहन्छु।
1: उता पार्टी केन्द्रीय कार्यसमिति बैठकमा भने नेताहरूले विवाद अन्त्य गरी 15 महाधिवेशनमा केन्द्रित हुनुपर्नेमा जोड़ दिइरहेका छन्। केन्द्रीय सदस्य सुजाता कोइरालाले इतर पक्षलाई जिद्दी र अहंकार त्यागेर गगन थापालाई सभापतिको नेतृत्व स्वीकार गर्न आग्रह गर्नुहुन्छ। पार्टी जोगाउन दुवै पक्ष लचिनु हुनुपर्नेमा उहाँको जोड़ छ।
5: अब शेरबहादुरजी आउनुभएको छ, शेरबहादुरजीले भन्नुभएको छ म पार्टीलाई गर्छु, यो राष्ट्रपति मेरो जिम्मेवारी छ, राष्ट्रको लागि काम गर्छु, बोलेर हुँदैन। अब उहाँले पार्टीलाई एकता गरेर कति कुरा उहाँले पनि छोड्नुपर्छ। यतापट्टि नेपाली कांग्रेसको सभापतिले लचिलो हुनुभएको छ, उहाँले धेरै लचिलो भएर जानुभएको छ र त्यसको पनि म प्रशंसा गर्न चाहन्छु। मैले सोचेको थिइनँ कि उहाँ यति लचिलो भएर पार्टी मिलाउनको लागि मैले धेरै प्रयास गर्नुभयो, विश्व प्रकाशजीले पनि धेरै प्रयास गर्नुभयो। यो एकदमै प्रशंसनीय छ, हामी डराउनु पर्ने, हताश हुनुपर्ने म त केही पनि देख्दिनँ। म त के देख्छु भने यो पार्टीले एउटा गति लिँदैछ, यो पार्टी राम्रो बाटोतिर जाँदैछ र मैले बुझेको अनुसार पार्टीमा युवाहरू आकर्षित हुँदै गइरहेको छ।
1: उपसभापति विश्वप्रकाश शर्माले कंग्रेसभित्रको विवाद अदालतको प्रक्रियाबाट नभई आन्तरिक संवादबाट समाधान गर्नुपर्ने बताउनुहुन्छ। युवा नेतृत्वको विषयमा शर्माले स्पष्ट धारणा राख्नु भएको छ। 36 वर्षको युवक प्रधानमन्त्री बन्न सक्ने देशमा करिब 50 वर्षको नेताले पार्टीको नेतृत्व गर्ने विषयलाई सहज रूपमा स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ।
6: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौ अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को त्यही उमेर हाराहारीको अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौ। आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेबाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन्। हामीले फेरि उहाँलाई प्रधानमन्त्री बन्नतिर प्रस्ताव गरिराखेर प्रधानमन्त्रीको रूपमा उहाँलाई उभ्याइ राख्ने गर्दा के उहाँको व्यक्तित्व उचाइमा गयो गयो।
1: यसरी कांग्रेसमा एकातिर पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनतर्फ अघि बढ़ने प्रयास भइरहेको छ भने अर्कोतिर नेतृत्व कसले गर्ने र एकताको आधार के हुने भन्ने विषयमा मतभेद कायमै छ। राष्ट्रिय भेलामा उठेका धारणा र केन्द्रीय कार्यसमितिको बहसले कंग्रेसको आगामी राजनैतिक दिशा र नेतृत्व चयनको विषय थप निर्णायक बन्ने संकेत गरेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मते।
7: सरकारले खर्च कटौती गर्न निजामती तथा अन्य कर्मचारीको विदेश भ्रमणमा कडाई गरिएको जनाएको छ। सरकारले नयाँ मापदण्ड लागू गर्दै सुनसुकै वैदेशिक भ्रमणका लागि मनोनयन गर्नु अघि नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अनिवार्य सहमति लिन सबै मन्त्रालय आयोग र निकायलाई परिपत्र गरिएको छ। साथै अध्ययन तालिम वा गोष्ठीमा सहभागी भएर फर्किएका कर्मचारीले कार्यालय हाजिर भएको 5 दिनभित्र आफूले सिकेका ज्ञान र अनुभव सहकर्मीहरूमा पछिल्लो 5 वर्षमा 56,000 भन्दा बढ़ी पदाधिकारी तथा कर्मचारी विदेश भ्रमणमा जाँदा राज्यको स्रोत साधन ठूलो मात्रामा खर्च भएपछि यो कडाई गरिएको सरकारले जनाएको छ। सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति आपत्ति सुनाउँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद दरियाल समक्ष असन्तुष्टि पोख्नु भएको छ। आज सिंहदरबार पुगेर कार्कीले समितिको बैठकमा व्यक्ति विशेषलाई मात्र नभई प्रहरी संगठनकै मान मर्दन गरिएको भन्दै सभामुखको ध्यानकर्षण गराउनु भएको हो। जवाफमा सभामुख हरियालले घटनाप्रति चासो व्यक्त गर्दै उच्च मनोबलका साथ जिम्मेवारी सम्हाल्न प्रहरी नेतृत्वलाई आग्रह गर्नुभएको छ। राष्ट्रपाका सांसद सुनारले म्यादी प्रहरी र लत्ता कपड़ा खरिदमा धाँधली भएको भन्दै आईजीपीमाथि छानबिनको माग गर्नुभएको थियो। यता गृहमन्त्री सुधन गुरूङले पनि बिना प्रमाण आरोप लगाएर कसैको चरित्र हत्या गर्न नमिल्ने भन्दै सांसदको हरकतप्रति असन्तुष्टि जनाउनु भएको छ। सरकारद्वारा गठित सम्पत्ति जाँच भोज आयोग विरूद्धका 6 रेट निवेदनहरूलाई अदालत प्रशासनको सिफारिशमा संवैधानिक इजलासमा पठाइएपछि कानून व्यवसायीहरू असन्तुष्ट बनेका छन्। संयुक्त इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिइसकेको मुद्दालाई प्रशासनिक टिप्पणीका आधारमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संवैधानिक इजलासमा लैजाने निर्देशन दिनुभएको हो। यसरी खुला इजलासको क्षेत्राधिकार मिचेर प्रशासनिक टिप्पणी मार्फत मुद्दा सारेको भन्दै नेपाल एसोसिएशनले आपत्ति जनाएको छ। बारले विज्ञप्ति जारी गर्दै पेशीका दिन खुला बहस छलफलबाट निर्णय गर्ने स्थापित परम्परा तोड़िएको र यसले स्वतन्त्र न्यायपालिकाको साखमाथि असर पुग्ने भन्दै तत्काल निर्णय सच्याउन प्रधान न्यायाधीशको ध्यानकर्षण गराएको छ। सर्वोच्च अदालतले एनसीएलको शेयर खरिद बिक्री छानबिन सम्बन्धी सरकारी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले एनसीएल आजियाटाको रिटमाथि सुनवाई गर्दै पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन हाललाई यथास्थितिमा राख्न भनेको हो। अदालतले प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको व्यावसायिक गोपनीयता भंग हुने लगानीकर्तामा जोखिम उत्पन्न हुने र संवैधानिक गोपनीयताको हक प्रभावित हुने ठहर गरेको छ। एनसीएलका तर्फबाट दायर रिटमा प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले यस विषयमा 15 दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश समेत दिएको छ। लगातारको झरीपछि आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीका अनुसार पछिल्लो 24 घण्टामा पहिरोमा परि रोल्पामा 14 र बाजुरामा एक गरी 15 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता छन्। पहिरो र बाढ़ीका कारण मेची अरनीको मध्य पहाड़ी सहित मार्ग र त्रिशुले स्याफ्रोबेसी खण्ड अवरूद्ध बनेका छन्। कास्कीको मोदी खोलामा आएको बाढ़ीले सड़क र दुईवटा फलामे पुल बगाएपछि घानरोक तथा अन्नपूर्णा आधार शिविर जाने बाटो पूर्ण रूपमा बन्द भएको छ। यस्तै बागलुङको निशी खोलामा पहिरोले घरघोट पुरिएपछि 8 परिवार विस्थापित भएका छन्। जोखिम न्यूनीकरणका लागि बीपी राजमार्ग कान्ति लोकपथ र रूकुम पूर्वको सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन प्रतिबन्ध लगाइएको छ। पहाड़ी फेगमा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ़ेपछि शारदा ब्यारेजको वनवास पुलमा ठूला सवारी साधन गुडाउन रोक लगाइएको छ। आज साँझ गरिएको मापन अनुसार नदीमा पानीको भाव 1,01,392 क्युसेक पुगेको छ। नदीमा बहाव बढ़ेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ। काठमाडौँको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल पुर्याइएका मोरङका 45 वर्षीय डोल बहादुर थापाको आकस्मिक कक्ष बाहिरै एम्बुलेन्सभित्र मृत्यु भएको छ। मस्तिष्क घात भएपछि उपचारका लागि ल्याइएका थापालाई भर्ना गर्न सही अभाव भएपछि चिकित्सकले पर्खन भनेका थिए। समयमै भर्ना पाउन नसकेपछि आफन्तले अर्को स्वास्थ्य संस्था लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको हो, ढिलाइका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उता अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईले भने आकस्मिक कक्ष बिरामीले भरि भराउ रहेकाले व्यवस्थापनको प्रयास गर्दा गर्दै घटना हुन पुगेको बताउनु भएको छ। स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा नयाँ दर्ता नवीकरण र विवरण सच्याउने सम्पूर्ण काम अनलाइनबाटै हुने व्यवस्था मिलाएको छ। बोर्डले आज जारी गरेको नयाँ कार्यविधि अनुसार अब बीमितहरूले घरबाटै विद्युतीय माध्यम प्रयोग गरी सेवा लिन सक्नेछन्। नयाँ डिजिटल प्रणालीलाई राष्ट्रिय परिचय पत्रसँग अन्तर सम्बन्धित गराइएको छ। परिचय पत्र नभएका परिवारका सदस्यले भने वैकल्पिक कागजातका आधारमा फारम भर्न सक्ने व्यवस्था छ। सेवाग्राहीले यी सेवा खल्ती वा कनेक्ट आईपीएस मार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान गर्न सरकारले भोलि शनिबार 5 स्थानबाट सोझै सिलिण्डर बिक्री गर्ने भएको छ। नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा विभिन्न ब्राण्डका ग्यास उपलब्ध गराउने तयारी गरेको हो। निगमका अनुसार टेकु चावाहिलको यातायात कार्यालय किर्तिपुर र वसुन्धराको राजा स्वामी परिसर तथा बबर महल स्थित पुरानो जिल्ला प्रशासन कार्यालयबाट ग्यास वितरण गरिनेछ। सिलिण्डर खरिद गर्न चाहने उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेभित्र तोकिएको स्थानमा पुगेर सेवा लिन सक्नेछन्। इरानसँगको सैन्य द्वन्दका बीच मध्य पूर्वमा खटाइएको विमानवाहक युद्ध फोत यूएसएस अब्राहम लिंकनलाई अमेरिकाले फिर्ता बोलाउने भएको छ। लगातार 200 दिन भन्दा बढ़ी समय समुद्रमा तैनात रहँदा चालक दलका 5,000 सैनिकमा गम्भीर मानसिक तनाव र डिप्रेसन देखिएको भन्दै चौतर्फे विरोध भएपछि वाशिङटनले फिर्ता बोलाउने निर्णय गरेको हो। लिंकनको सट्टामा अब परमाणु ऊर्जाबाट चल्ने अर्को युद्ध फोत यूएसएस जर्ज वाशिङटन मध्य पूर्वको जिम्मेवारी सुम्पिन लागिएको छ। र मलेसियामा सञ्चालन हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्र क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानले विदाई गरेको छ। सन्दीप लामी छानेको कप्तानीमा रहेको 14 सदस्यीय टोली शुरूमा भारतमा अभ्यास गरी त्यतैबाट मलेसियातर्फ लाग्नेछ। अगस्त 30 हुने 10 देश सहभागी यस प्रतियोगितामा नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ परेका छन्। समूह चरणको पहिलो खेलमा नेपालले सेप्टेम्बर 1 साउदी अरेबियाको सामना गर्नेछ।
8: NBL Auto Loan
9: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
12: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
11: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
12: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
13: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
14: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
11: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बेनु शर्मा।
15: सिंहदरबारका 15,000 भन्दा बढ़ी स्थापित कर्मचारीलाई एकैपटक जिम्मेवारीबाट विदा गर्ने गरी नेपालको प्रशासनिक इतिहासमै सबैभन्दा ठूलो संरचनात्मक बदलाव शुरू भएको छ। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 30 वर्ष सेवा अवधि र 55 वर्ष उमेर हदको कड़ा व्यवस्थामा अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तत वित्तीय सहमति दिइसकेका छन्। स्वर्णिम वाग्लेको यो ग्रीन सिग्नलले प्रशासनिक नेतृत्वको सातो उड़ाएको त छ, तर आर्थिक पाटो सल्टिए पनि अब यो मुख्य कानूनी चक्रव्यूहलाई सुल्झाउने अन्तिम कमाण्ड कानून मन्त्री सविता गौतमको हातमा आइपुगेको छ। यो विधेयक लागू हुनासाथ प्रशासनिक नेतृत्वको कमाण्डमा ठूलो परिवर्तन हुनेछ। विशिष्ट श्रेणीका मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष कायम गरिने प्रस्ताव छ। नतिजा स्वरूप 62 जना सचिवहरू मध्ये अधिकांश र हालका मुख्य सचिव गोविन्द कार्की तत्काल विदा हुनेछन्। 600 भन्दा बढ़ी दरबन्दी रहेको सहसचिव तहका पनि झण्डै आधा अधिकारीहरू एकैपटक सेवानिवृत्त हुनेछन्। राष्ट्रिय किताबखानाका अनुसार 55 वर्ष उमेर र 30 वर्ष सेवा अवधि दुवै पुगे कर्मचारी मात्रै 3,000 छन् भने व्यक्तिगत रूपमा यी मापदण्ड छुनेको कुल संख्या 15,000 नाक्छ। पुराना कर्मचारीलाई स्वैच्छिक र अनिवार्य अवकाश योजना मार्फत विदा गरिसकेपछि भविष्यका लागि भने अनिवार्य अवकाशको उमेर हद 60 वर्ष नै कायम गरिनेछ। तर अर्थमन्त्री स्वर्णिम वाग्लीले आर्थिक दायित्वमा सहमति दिए पनि यो कानूनी गाँठो फुकाउन सविता गौतमका लागि सबैभन्दा ठूलो परीक्षा हुनेछ, किनकि 2049 सालको ऐन अनुसार 58 वर्षसम्म काम गर्न पाउने सुनिश्चितता सहित सेवा प्रवेश गरेका कर्मचारीहरूले यसलाई आफ्नो सेवा सुरक्षामाथिको प्रहार भनेका छन्। निवृत्ति भरण गणना र खाइपाई आएको सुविधा कटौती हुने डरले कर्मचारी वृत्त अदालतमा जाने र आन्दोलित बन्ने निश्चित छ। जागिर खाँदाको शर्त विपरीत सरकारले विषयमा निकाल्न मिल्दैन भन्दै कर्मचारीहरू सर्वोच्च अदालत पुगे भने यो विधेयक कानूनी जटिलतामा फस्ने खतरा छ। यो गम्भीर कानूनी विषयलाई कानून मन्त्री सविता गौतमले मस्यौदामा कसरी सम्बोधन गर्छिन् र कर्मचारीको सेवा सुरक्षा कसरी सुनिश्चित गर्छिन्, त्यसैमा यो विधेयकको भविष्य निर्भर रहेको छ। यो केवल अवकाशको नयाँ नियम मात्र होइन, प्रधानमन्त्री बालिन्द्र शाह नेतृत्वको सरकारले ब्युरोक्रेसीको जग्ने परिवर्तन गर्न चालेको साहसिक कदम पनि हो। सुशासन र खर्च कटौतीका लागि बालेन सरकारले साबिकका 21 मन्त्रालयलाई खटाएर 18 झारिसकेको छ। मन्त्रालय घटेसँगै नयाँ संगठन तथा व्यवस्थापन दरबन्दी सदाका लागि कटौती गरिँदैछ, जसले ब्युरोक्रेसीलाई चुस्त र छरित बनाउने विश्वास गरिएको छ। यता सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भने यो विधेयक छिटोभन्दा छिटो संसदमा पेश गरेर पारित गराउन दृढ़ रहेकी छिन्। यो रासोपा नेतृत्वको सरकारका लागि कर्मचारी तन्त्र सुधार्ने एउटा अग्नि परीक्षा हो। एकातिर एकैपटक 15,000 अनुभवी कर्मचारी बाहिरिँदा सरकारको संस्थागत ज्ञान हराउने र पेन्सनको ठूलो आर्थिक भार थपिने जोखिम छ भने अर्कोतिर नयाँ प्रविधि मैत्री युवा पुस्ताका लागि तीव्र बढ़ुवा र रोजगारीको ढोका खुल्ने सुनौलो अवसर छ। पुरानालाई विदा गरेर प्रशासनलाई आधुनिक बनाउने सरकारको यो दाउ कति सफल होला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो डिस हो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
1: जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आईबी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
2: रोल्पामा पैह्रोले ठूलो संख्यामा मानवीय क्षति भयो। अब रोल्पाको पैह्रोबारे जोखिमबारे पूर्व सूचना वा जोखिम आकलन गरिएको थियो कि थिएन, घटना भएपछि मात्रै सरकार सक्रिय भएको भन्ने टिप्पणी भइरहेको छ नि, यसबारे के भन्नुहुन्छ?
3: यस्तो हामीले जोखिमको विषयमा चाहिँ धेरै ठाउँहरूमा अध्ययन गरि नै रहेका छौँ। सम्बन्धित पालिकाले हामीलाई निवेदन पठाएपछि हामीले आफ्नो प्रसाधनले भ्याएसम्म एउटा आर्थिक वर्षमा नै हामीले गत वर्षमै पनि 150 ठाउँको चाहिँ अध्ययन गरेर रिपोर्ट दिएको
2: हो।
3: कतिपय ठाउँहरूमा चाहिँ अब रिपोर्ट दिइसकेपछि प्रारम्भिक रिपोर्ट दिएर अब कुन स्थानमा चाहिँ सर्ने हो त्यसको लागि वैकल्पिक व्यवस्था पनि सम्बन्धित पालिकाले नै हामीलाई ठाउँ दिनुपर्ने हुन्छ। त्यसपछि त्यसको डिटेल स्टडी गरेर अनि त्यसमा चाहिँ स्थानान्तरण गर्न सिफारिससम्म गर्ने प्राधिकरणको काम हुन्छ भने अब कहाँ सर्ने भन्ने विषय र अध्ययन गर्न रिक्वेस्ट गर्ने विषय चाहिँ सम्बन्धित पालिकाले नै को नै भयो र पछि हामीले सर्ने विषयमा चाहिँ प्रति परिवारलाई चाहिँ 3 लाखको दरले चाहिँ जग्गा खरिद गर्न पनि दिने हाम्रो प्रावधान चाहिँ छ।
2: हजुर, अब यो जोखिम पहिचान भइसकेका बस्तीलाई समयमै सुरक्षित स्थानमा सार्न नसक्नुमा जिम्मेवार को हुन्छ?
3: अध्ययन गरिसकेपछि त्यहाँ चाहिँ 3 क्याटेगोरीमा चाहिँ हामीले डिभाइड गरेका हुन्छौँ। त्यसमा फर्स्टमा चाहिँ केही पनि क्याटेगोरी एमा चाहिँ केही गर्न नपर्ने भन्ने खालको हुन्छ र दुईमा चाहिँ मिटिगेसन मेजरहरू अपनाएर अलिक सतर्क भएर त्यो त्यही ठाउँमा बस्न सक्नु हो भने थर्डमा चाहिँ त्यहाँबाट चाहिँ ट्रान्सफर भएर अर्को ठाउँमा चाहिँ रिज लोकेट गर्नुपर्ने भनेर विचारी गरे हुन्छ। त्यो मध्ये रिज लोकेट गर्ने भनेको ठाउँहरूमा चाहिँ सम्बन्धित पालिकाले नै त्यो कतिजना परिवारहरू कति जनसङ्ख्या हुन्छ त्यसलाई चाहिँ अर्को चाहिँ ठाउँमा ओडामा वा अन्यत्र कहाँ हुन्छ त्यो चाहिँ उपयुक्त ठाउँ हेरेर उहाँहरूले चाहिँ हामीलाई ठाउँ डिफिसेन्ट गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले त्यो ठाउँ चाहिँ बस्नको लागि उपयुक्त छ कि छैन, जोखिम छ कि छैन भनेर चाहिँ हामीले फेरि हामी मात्र होइन प्राधिकरण प्रदेश सरकार लगायत अब स्थानीय पालिकाले पनि गर्न त सक्छ, उहाँहरूसँग प्राधिक जनशक्ति नआउने भएको भएर हामीसँग पनि अनुरोध गर्नुहुन्छ र मैले हामीले त्यसमा चाहिँ डिटेल स्टडी गरेर त्यो ठाउँ प्रसङ्ग उपयुक्त छ भनेर चाहिँ पछि पिताजी गर्छौँ र त्यसपछि त्यहाँबाट रिलोकेट गर्ने सबै कामहरू सम्बन्धित पालिकाले नै गर्ने हो।
2: हजुर, अब स्थानीय तहलाई विपद व्यवस्थापनका लागि दिएको बजेट र स्रोत अहिले पर्याप्त छ कि छैन?
3: यस्तो छ, स्थानीय पालिकालाई सरकारले दिने भन्ने विषय चाहिँ अब दुईवटा कुरा हुन्छ। यसमा हामीले जुन चाहिँ यो स्थानीय विपद व्यवस्थापन कोषमा चाहिँ हाम्रो केन्द्र र प्रदेश सरकारले पनि रकमहरू चाहिँ केन्द्रीय विपद व्यवस्थापन कोष हुँदै जिल्ला विपद व्यवस्थापन कोष हुँदै स्थानीय भने जाने हो। तर यो जुन यो रिलोकेट गर्ने विषय र विपदका प्रिभेन्टिभ मेजर्सहरू अप्नाउने विषयमा चाहिँ स्थानीय पालिका आफैले पनि आन्तरिक स्रोतबाट पनि गरिरहेका छन् कतिपय पालिकाले भने कतिपयले चाहिँ हामीले मैले अघि यहाँलाई भने अब बस्ती स्थानान्तरण गर्नुपर्ने विषयमा चाहिँ पहिचान भएका परिवारलाई चाहिँ प्रति परिवार 3 लाखको दरले यदि नेपालभरि यसको चाहिँ घर बनाउनलाई कुनै पनि जग्गा छैन भने चाहिँ त्यो अवस्थामा चाहिँ 3 लाख रुपियाँ दिने हाम्रो कार्यविधिमा उल्लेख भए अनुसार त्यही व्यवस्था।
2: हजुर, अब यो विपद जोखिम न्यूनीकरणमा तिनै तहका सरकारबीच अहिले कस्तो खालको समन्वय छ र कतिको प्रभावकारी छ?
3: होइन, हामीले अहिले समन्वयका त विभिन्न नयाँ मेकानिजमहरू पनि डेभलप गरेका छौँ। डिजिटल्ली हामीले विभिन्न प्लेटफर्महरूदेखि लिएर विभिन्न हाम्रो भाइबर वाट्सएप ग्रुपहरू मेलदेखि लिएर होइन हामीले माथि केन्द्रदेखि स्थानीय केन्द्रको एनएसीदेखि स्थानीयको एलएसीसम्म चाहिँ हामीले डेली रिपोर्टिङ गर्ने तलदेखि इओसी डिओसी हुँदै जिल्लादेखि केन्द्रसम्म इन्सिडेन्टहरूको रेकर्ड आउँछ भने हामीले पनि यहाँबाट डिएचएमबाट पूर्वानुमान गरेका विषयमा बाढी पहिरोको जोखिमका विषयमा र हामीले सचेतनामूलक सामग्रीका विषयमा हामीले फन्डिङ गर्ने कुराहरूमा चाहिँ माथिदेखि तलसम्म नै फ्लो भइरहेको अवस्था छ। हाम्रो गत वर्षहरूमा भन्दा चाहिँ हामीले विभिन्न मेडियमहरू मार्फत चाहिँ हामीले समन्वयका मेकानिजमहरू चाहिँ बढी थप गरिरहेका छौँ।
2: हजुर, अब यो अन्त्यमा पछिल्ला दिनमा कस्ता प्रकृतिका विपदका घटना बढी भएका छन् र बाढी पहिरो लगायतका विषयमा तयारी कस्तो छ प्राधिकरणको?
3: अहिले अब अलिकति हामीले पनि देखिरहेका विषय चाहिँ कस्तो छ भन्दा यो वर्ष र अब गत वर्षको पनि हेर्दाखेरि चाहिँ हामीले बाढीमा चाहिँ अरू वाटर सिस्टमहरू रिभर बेसिनहरूमा राखेर र अरू मेट्रोलोजिकल स्टेसनहरू पनि धेरै छन् हामीसँग त्यो सँगसँगै प्राधिकरणले स्थापना गरेका साइलनहरू पनि जुन पालिकालाई ह्यान्डओभर भएका छन् ती मार्फत पनि स्थानीय तहमा बाढी सम्बन्धी जोखिम चाहिँ अलिकति कम र खेति पनि कम भएको रेकर्डबाट देखिन्छ भने पहिरोको हकमा चाहिँ अलिकति पहिरो चाहिँ अलिकति विगत भन्दा चाहिँ अलिकति बढेको जस्तो देख्छ त इन्सिडेन्टहरू र इन्सिडेन्ट बढे पनि खेती चाहिँ हामी तुलनात्मक रूपमा त्यस्तो धेरै भएको त छैन विगतमा पनि हुन्छ अहिले चाहिँ हामीले अलिकति घटाउन कोसिस गरेर हिजोको जस्तो यहाँले भने जस्तो रोल्पाको केसमा चाहिँ अलिकति बढी भएको छ भने अहिले नत्र मनसुन सुरु भएदेखि अहिलेसम्म त्यस्तो ठुलो विपद चाहिँ हामीले बेहोर्नु परेको थियो मानवीय स्थितिको हिसाबले र हाम्रो तयारी चाहिँ मैले यहाँलाई भनिसकेँ राष्ट्रिय यो हाम्रो प्रतिकार्य राष्ट्रिय कार्ययोजना अनुसारै हामी सबै संस्थाहरू विपद सम्बन्धन निकायहरू चाहिँ कार्यान्वयन एकदम क्रियाशील रूपमा लागि नै रहेको छ हामीले डिएचएमको पूर्वानुमानलाई एकदमै निगरानी निरन्तर निगरानी गरेका छौँ कुन रिभर बेसिनहरूमा चाहिँ पानी फ्लो बढी भयो कहाँ वर्षा बाढी भयो भारी वर्षा कहाँ भयो सडक अवस्थाका विषयदेखि लिएर हामी सम्पूर्ण विषयमा चाहिँ हामीले सम्बन्धित निकायहरूसँग निरन्तर रहेका छौँ जस्तै अब रेस्पोन्डरहरूलाई पनि हामीले यहाँ ठुलो बच्चा हुन्छ भन्ने बित्तिकै उहाँहरूलाई चाहिँ अलर्ट गराउने अवेर गराउने र खट्नको लागि चाहिँ तुरन्त निर्देश दिने आर्थिक समन्वय गर्ने पनि कामहरू चाहिँ अहिले यो वर्षदेखि खट्ने काम पनि
1: भइरहेको छ।
2: हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: समादरणीय श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। भगवान शिवको आराधना र पूज्य महिना श्रावण महिनाभर पवित्र धार्मिक अनुष्ठानले भरिपूर्ण प्रसिद्ध तीर्थस्थल भगीरथी नदीको गंगाजल सँगै पवित्र पावन भूमि लक्ष्मण घाट बोलबम धाममा यही मिति 2083 श्रावण 13 गते गुरु पूर्णिमाको दिनदेखि भाद्र 12 गते जनै पूर्णिमासम्म निरन्तर श्रावणी बोलबम धार्मिक मेला सञ्चालनमा रहने सम्पूर्ण श्रद्धालु भक्तजनज्यूहरूमा जानकारी गराउँदछौ।
2: बोलबम धाममा गई सातौं भागीरथी नदीमा स्नान गरी धामका पुजारीहरूबाट विधिवत रूपमा जल संकल्प गराई 108 शिवलिङ्ग र शिव मन्दिर लगायत यस धाममा अवस्थित विभिन्न मठ मन्दिरमा जलाशय तथा पूजा अर्चना गरी अनन्य पुण्य आर्जन गर्नुहोस्।
1: मेला अवधिभर प्रत्येक आइतबार बेलुका 9 बजेदेखि राति 12 बजेसम्म कपिल वस्तु युवा भजन समूहको बेजोड भजन प्रस्तुति रहनेछ। बोलबम मेला अवधिभर प्रत्येक आइतबार साँझ 6:30 बजेदेखि गंगा आरती शुरू हुने जानकारी गराउँदछौ।
2: आरतीमा मूलकर्ता र कर्ताको रूपमा सहभागी हुन चाहने भक्तजनहरूले अग्रिम नाम टिपाई आरतीमा सहभागी हुन सकिने पनि यसै सूचना मार्फत जानकारी गराउँदछौ। नाम टिपाउनको लागि सचिव प्रकाश भूषाल 98471230,
1: कोषाध्यक्ष तुलसी थापा मोबाइल 97688335013,
2: सरिता थारो 98679012 तथा प्रसार समिति।
1: पवित्र भागीरथी नदीको गंगा जलबाट श्रद्धा भक्ति र आस्था सहित पवित्र पुण्यभूमि लक्ष्मण घाट बोलबम धाममा भगवान शिवलाई जलाभिषेक गरी पुण्य लाभ प्राप्त गर्नुहोस्।
3: धाम परिसर क्षेत्रमा मदिरा पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जानकारी गराउँदछौ। यदि कसैले सो कार्य गरे वा गराएमा कानून अनुसार कारवाही गरिने बेहोरा समेत जानकारी गराइन्छ।
1: आयोजक लक्ष्मण घाट बोलबम धाम विकास समिति बाणगंगा 6 कपिल वस्तु अध्यक्ष रणबहादुर काउचा मोबाइल 98664637030 सह आयोजक लक्ष्मण घाट सामाजिक विकास केन्द्र र कपिल वस्तु युवा भजन समूह संरक्षक बाणगंगा नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
0: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारगंगा 1 बैरिया कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
5: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
6: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
5: सकिनै लाग्यो आमा लिपपोत गरेर।
6: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
5: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो? हो, पुरिदिनु पर्यो। ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
6: लौ न, खै खै कहाँ टोक्यो छोरी?
5: यहाँ दाहिने हातमा टोक्यो आमा।
6: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
7: के भयो काकी?
6: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
7: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
6: हुन्छ बाबु, मुस्कान सिधै भएर सुतो त।
7: अनि काकी, मुस्कानले लगाएको लुगा गर्दाना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
6: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पो निकाल्ने हो कि?
7: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
6: त्यसो भए झारमाउरो लिएर आएर झारमाउरोलाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु।
7: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
6: बुझे बाबु।
7: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebite.nepal.org को वेबसाइटमा खोज्दै गर्छु।
6: हुन्छ हुन्छ बाबु।
7: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebite.nepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
6: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
7: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
6: ए हस् हस् बाबु।
8: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
9: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
8: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार

र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि

0: तपाई पनि बिहानभरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाढगंज नगरपालिका चार जितपुरमा जानुस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र स्वाहा
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त
2: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाची ज्वेलर्स चार नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
3: थप जानकारीका लागि न्यू अर्घाची ज्वेलर्स चार नम्बर जितपुर चौलीहवा रोड कृषि विकास बैंकको अगाडि
1: न्यू अर्घाची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800079526 र 9847082790
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 9857078010

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सुन्नु न
2: भन न
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त।

0: का कारण करीब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गएराती भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
2: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अरे आफन्तलाई पुगेको र अरू 5 जनाको चाहिँ सब फेला परेको एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
1: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
2: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले 8 घर पूर्ण क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकदम भइन।
1: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकामा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
3: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निस्ता दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: त्यो त कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पूरा भइसक्यो।
3: तर त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त विषाद विवाह।
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
3: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त अधिकार शेरबहादुर एकदम उराहर मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
4: भनेपछि
3: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौ भन्ने उसमा पुग्यौँ हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो दुईटा कमिटीलाई समायोजन गर्नुपर्छ र पन्ध्रौं अधिवेशन निष्पक्ष ढंगबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनुभएन, अहिले के गर्छन् भन्ने जस्तो जानुभयो। त्यसकारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानूनी रूपमा पुनरावलोकनको बाटोमा अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
4: र अहिलेको तपाईँहरू
3: शेरलालजीकै नेतृत्वमा पन्ध्रौं अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
4: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ।
3: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो, चौधौं अधिवेशनमा निर्वाचित उहाँ दुईजना महामन्त्री
4: होइन वैधानिकता कुरा आउँछ। उनीहरूको अलिकति इस्यू के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढंगको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
3: त्यो होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन भनेपछि त अब त्यसको औचित्य पनि समाप्त छ। जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि
4: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौंको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति
3: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
1: देउवा निकट काँग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझेपखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्
5: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
1: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्
5: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ, छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
1: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला रातिको 9 बज्यो।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: बड़ा निक लागे सखी अजूरिया में गाँव, बड़ा निक लागे।

0: प्रकार को रसायन केमिकल न मिसाइए को शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: खुशीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट डेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317 मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
6: कपिल वस्तु वासीहरूका लागि खुसीको खबर।
1: अब निशुल्क अल्ट्रासाउन्ड र एक्सरे सेवाका साथै ल्याब टेस्टमा सिधै 20% सम्मको छुट।
6: अनि निशुल्क भिडियो एक्सरे र डिजिटल एक्सरे तथा सम्पूर्ण प्रयोगशाला जाँचहरूमा 20% छुटको विशेष सुविधा लिएर आएको छ लाइफ भिजन पोलिक्लिनिक।
1: हामी कहाँ 24 घण्टा इमर्जेन्सी सेवाका साथै प्रत्येक शनिबार र हप्ताका अन्य दिनहरूमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूद्वारा
6: ओपिडी प्रसूति तथा स्त्री रोग हार जोड्ने नाक कान घाँटी बाल रोग छाला र जनरल सर्जन सम्बन्धी भरपर्दो उपचार उपलब्ध छ।
1: एकै छक मुनि अत्याधुनिक कलर डप्लर अल्ट्रासाउन्ड डिजिटल एक्सरे ईसीजी र 24 घण्टा फार्मेसी सेवा।
6: ढिला नगरी आजै सम्पर्क गरौ, यो विशेष अवसरको फाइदा उठाऊ।
1: लाइफ भिजन पोलिक्लिनिक कपिलवस्तु नगरपालिका 6 थुमुवा सशस्त्र चौक। थप जानकारीका लागि सम्पर्क नम्बर 98174888 र 97683702060।
6: लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
8: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
8: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
7: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
8: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
7: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
8: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
7: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
8: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
7: फिजियोथेरापी विशेषज्ञ सेवा,
8: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली। फोन 071-531-641 र 535-641।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: चांदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
3: लुम्बिनी खाती सुन चाँदी पसल, बारंगा चार जितपुर कपिल वस्तु।
2: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 9857031569। अर्जुन खाती, सम्पर्क नम्बर 9857078473।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

एटिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग, शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, सहर, कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। एटिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

घामको झुलको देखिने छ। चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेताला

तस्मै श्री गुरवे नमः, तस्मै श्री गुरवे नमः। समादरणीय श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौ, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौ। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौ एउटा सुमधुर भक्ति संगीत।

सुदामा महान दरिद्री सुदामा पंडित भगवान श्री कृष्ण का बालक अवस्था का साथी थिए। दुवै एउटै गुरु का घर में संगसंगे पढ़ा थे। सुदामा वेद तत्वज्ञ विषयहरूबाट विरक्त शांत र जितेन्द्रिय थे। भगवान श्री कृष्ण संग इनको खूब गाढ़ा मित्रता थी। दुख का साथ थे दीनबंधु को यथार्थ मित्रता होने गर्छ। यसैमा त यिनीहरूको यो नामको सार्थकता छ। विद्या पढिसकेपछि दुवै साथी आफ्नो घर गइहाले। धेरै समय बित्यो, आपसमा कहिल्यै भेट भएन। भगवान श्रीकृष्ण त द्वारकामा राजराजेश्वर बने र उता बिचारा सुदामा एउटा थोत्रो झोपडीमा निवासी भए। सुदामाजी जस्ता सज्जन थिए उस्तै नै उनलाई सती स्त्री पनि जुरेकी थिइन्। दरिद्रता त उनका घरमा साक्षात मूर्तिमान भएर रहन्थ्यो र दम्पति हरिभजन गर्दै सन्तोषले आफ्ना शुद्ध जीवन बिताउँथे। धनको लोभ त छँदै थिएन, आवश्यक सामग्रीहरूका लागि पनि तिनीहरू कसैसँग केही माग्दैनथे। प्रारब्धवश जे जति आफै पाइन्थ्यो उसैमा निर्वाह गर्दथे। दरिद्रताका कारण सुदामाजी एउटा धेरै मैलो धसिएको कपडाको झुम्रा पहिरहन्थे र उनी पतिव्रता स्त्री पनि उनकै झैं एउटा झुम्रोले आफ्नो काम चलाउँथिन्। नित्य भोजन नपुग्नको कारण पति जस्तै स्त्री पनि उनैका सँगसँगै भोगको खपी नसक्नु कष्ट सहन्थिन्। तर पतिसँग उनले कहिल्यै केही भन्दिनथिन्। पति पत्नीका स्वभाव र उनको भक्ति कस्तो थियो भने नीत पूजा जप ज्ञान ध्यान में रहत सुदामा, सेवत चरण पुनित प्रेम ते नित्य सुवामा। यही प्रकार बीते दिवस जो दरिद्र जो उग्र मन, यथा लाभ संतोष सुख रमत राम रमनी रमन। दंपति इस प्रकार आफ्नो सात्विक जीवन बिताउँथे। सुदामा बेला बेलामा आफ्नी सती पत्नीलाई आफ्नो बाल्यकालको कथा सुनाउने गर्थे र गुरुगृहका कुरा हुँदाखेरि भगवान श्रीकृष्णको सम्झना हुँदा साथ उनी प्रेममा मग्न हुन जान्थे। प्रिय सखाको सम्झनाले उनको रोमाञ्च हुन जान्थ्यो। आँखामा डब डब आँसु आउँथ्यो, बाढी गदगद हुन जान्थ्यो र ठूलो कठिनाइताका सँग उनी हृदय हृदय आफ्नो मित्रका मनोहर लीलाहरू सुनाउँथे। पत्नी पनि उनको कुरा सुनेर दङ्ग पर्थिन्। एकफेर यस्तो भयो कि केही दिनसम्म लगातार अन्न पाइएन। भोकका कारण विचारा ब्राह्मणीका मुख सुक्यो। केटाकेटीको हालत देखेर उनको छाती द्रवित भयो। उनले मनमा सोचिन् कि जगतका एकमात्र निधि सम्पूर्ण ऐश्वर्यका खानी भगवान जसको साथी हुनुहुन्छ उसकी बालबच्चा भोकको कारण प्राण छोडुन्, यो कुरा त ठिक होइन। उनले आफ्ना हृदयको कुरा पतिसँग भन्न खोजिन्, परन्तु साहस भएन। एकछिन उनी रोकिन्, केटाकेटीहरूले फेरि खानालाई माग्न थाले। मातृ स्नेह उम्ल्यो। दरिद्र पीडिता दुखिता सती ब्राह्मणीसँग अब रहन सकेन। उनी डरले काम्दै पतिका नजिक गएर विनय पूर्वक बोल्न थालिन्, ननु ब्रह्मन् भगवत सखा साक्षात् श्रियपति ब्रह्मण्यस्य शरण्यस्य भगवान् सातु दर्शव। हे महाभाग, मलाई थाहा छ कि साक्षात् लक्ष्मीपति ब्राह्मणहरूको हितकारी शरणागत पालक यादव श्रेष्ठ भगवान श्रीकृष्ण चन्द्र हजुरका साथी हुनुहुन्छ। उहाँ साधुहरूको परम गति हुनुहुन्छ। हजुर उहाँका समीपमा पाल्नुहोस्, उहाँको नजिक जानुहोस्। हजुर कुटुम्बी हुनुहुन्छ, दरिद्रताको कारणबाट कष्ट पाइरहनु भएको छ। उहाँले हजुरलाई अवश्य पनि प्रशस्त धन दिनुहुनेछ। उहाँ भोज वृष्णि र अन्धभक्तहरूका स्वामी आज भोलि श्री द्वारकाजीमा राज भएको छ। हे प्रभु, उहाँ जगद्गुरु आफ्ना चरण कमललाई स्मरण गर्ने कसैलाई पनि जब आफ्ना स्वरूपसम्म दिनमा पनि संकोच गरी बक्सिन्न, तब आफ्ना परम भक्त हजुरलाई उहाँबाट धन पाइनुमा त सन्देह नै छैन। हे प्रभु, म जान्दछु कि हजुरलाई धनको रत्तिभर पनि इच्छा छैन, तर धन बिना गृहस्थीको निर्वाह चल्न सक्दैन, कठिन हुन्छ। त्यसकारण हे मेरा करुणा निधान, विचार गरेर हजुर आफ्नो प्रिय मित्रसँग जानु नै पर्दछ, जानुहोस्। सुदामाले सोचे कि ब्राह्मणीका दुःखहरूबाट आत्तिएर धनको निम्ति मलाई द्वारकामा पठाउन खोज्छिन्। उनलाई यो कार्यका लागि मित्रका घरमा जान बडो संकोच भयो। उनले भन्न थाले, हे बौलाई, के तिमी धनका लागि मलाई उहाँ पठाउँछौ? के ब्राह्मण कहिले धनको इच्छा गर्ने गर्छन्? आफ्नो त काम भगवानको भजन गर्नु नै हो। भोक लाग्यो भने भिक्षा माग्न सक्दछौ, भिक्षा माग्न गइहाल्छु। मेरे हि हरिको पद पंकज बार, हजार लो देख परीक्षा, औरन को धन चाहिए बाबरी, ब्राह्मण के धन केवल भिक्षा। ब्राह्मणले भन्यो, यो त ठीक हो, तर यहाँ त भीख पनि त भाग्यले दिएन। मेरो फाटे
च्यातिएका र भोकले छटपटाएका केटाकेटीका मुखमा त हेर्नुहोस्, मलाई धन चाहिन्न, म भन्दिनँ कि तपाईँ उहाँसँग गएर राज्य लक्ष्मी माग्नुहोस्। आफ्नो यस्तो दुखी अवस्थामा एक फेर उहाँ पुगेर हजुर उहाँसँग भेट गरेर त आउनुहोस्। सुदामाले जानमा आनाकानी गरे, तर आखिरमा यो विचार गरे कि जान्छु। यो न्यू पारी अयम हि परम लाभ उत्तम श्लोक दर्शन। श्रीकृष्ण चन्द्रका दुर्लभ दर्शन नै ठूलो लाभ हुनेछ भन्ने भावनाका साथ सुदामा जाने निश्चय गरिहाले। तर खाली हात कसरी जाउन् उनले स्त्रीसँग भन्न थाले, श्रीमतीलाई भन्न थाले, अप्यस्नोत्पायनम किञ्चित गृहे कल्याणी दीयता। हे कल्याणी, यदि केही कोसेली लाने कुरा घरमा छ त ल्याउनु होला। पतिको कुरा त ठिक थियो, परन्तु बिचारीले के दिन्थिन्। सुदामालाई त श्रीकृष्ण प्रेमका मस्तीमा कैयौं दिनको भोकको पनि थाहा थिएन, तर ब्राह्मणीले त घरभित्रको स्थिति रौं रौं थाहा थियो। दरिद्रका घरमा हिराको कणिकाको अभाव जस्तै सुदामाका भत्केका छाप्रामा फुटेका भाँडाहरूमा अन्नको सानो कणिका पनि थिएन। ब्राह्मणी चुप रहिन्, तर आखिर यो सोचिन् कि केही नदिकन सुदामा जाने छैन। तिनी बडो संकोच साथ छिमेकी कहाँ पुगिन्। आशा त थिएन, परन्तु छिमेकीले निगाहपूर्वक उनलाई चार मुठी चामल दिइहाले। ब्राह्मणीले चामललाई चैल खण्डेन तान बद्वा भर्ते प्रादा दुपायनम एउटा थुत्रो फाटोमा तालामा बाँधी श्रीकृष्णलाई कोसेलीको निम्ति पतिलाई टक्र्याइन् र सहर्ष मुनि बोलिन्, सिद्धि करौं गणपति सुमिरी बाँधी टुपटिया खुट चले जाहू ते मार गही मागत बाली बुट। सुदामाले चामलको पोको पुल्टामा राखेर द्वारका तर्फ प्रस्थान गरे। धेरै दिनपछि प्यारा साथीसँग हुने भएको भेटघाटबाट हुने आनन्दको रमाइलो कल्पना गर्दै निष्काम भक्त सुदामा द्वारकाजी पुगे। सुदामा त द्वारकाको झकी झकाउदेखि चकित हुन गए। यी ब्राह्मणले श्रीकृष्णको दरबार पनि चिन्दैनन्। यो कुराले आश्चर्यचकित भएर कुनै नागरिकले सुदामालाई महाराजको दरबार टाढैबाट देखाइदियो। सुदामा दरबारका पहिला द्वारमा पुगे। द्वारपालले टाउको निहुराएर कुशल समाचार सोधेपछि भन्यो कि हे द्विजराज, हजुर को हुनुहुन्छ, कोसँग भेट हुने इच्छाले यहाँ पाल्नु भएको हो? सुदामाले भन्न थाले, हौ भिखारी संसार दिन दुर्लभ दुर्दश हौ। सुदामाको मुखबाट भगवानका निम्ति मित्र शब्द सुनेर द्वारपालको बुद्धिले ठाउँ छोड्यो। उनले ठान्यो कि कहीँ बाहुन बौला त होइन रे, यस्ता सर्वेश्वर भगवानलाई नाङ्गो भोको बाहुन आफ्नो साथी कसरी हुन सक्दछ। परन्तु द्वारपाल त भगवानकै थियो, उसले सोच्यो कि मेरा स्वामी दिन भन्दु पनि वैभक्षिन्छ, दुखीको मित्र भन्नु उहाँको निमित्त स्वाभाविक नै हो। राजनियमको अनुसार बाहुनले आदरसहित त्यहाँ बस्न लगाएर द्वारपाल भित्र गयो। गएर भन्न थाल्यो, हे भगवान, तपाईँलाई भेट्न कोही आएको छ। मुकुट त्यहीँ रहन गयो, पिताम्बर त्यहीँ खसिसक्यो, कटपाउ पहिरन पाएनन् र दौडे द्वारपट्टि जाँदा सुदामा पाउमा छाँद हाल्न थाले। आज भक्त भगवानका प्रिय सखाका रूपमा मधुर मिलन भइरहेछ। कृष्ण सुदामा दुवैका आँखाहरूमा मिसिएका आँसुका धारा गंगा गोदावरी भन्दा पनि कल्याणकारी भएर जगतलाई पावन गरिरहेको छ। कृष्ण महाराजका सहस्रौं रानी मुग्ध भएर लीलामयको प्रेम लीला देखिरहेका छन्। देवराज इन्द्र कल्प वृक्ष कुबेर र सुमेरु आत्तिरहेका छन् कि भगवान कहीँ हाम्रो सर्वस्व सुदामालाई दिन हालुन्। ऋषि मुनि र भक्तगण भक्तवत्सल भगवानको मिलन रीतिलाई देख्दा देख्दै प्रमोदित भइरहेका छन्। भगवानले खुट्टा फुट्ने रोगले चिरिएका पाउलाई देखेर रुँदै रुँदै भन्न थाल्नुभयो, बाटोको पानी छुन पनि आवश्यक भएन। महाराजले आफ्नै आँसुका धाराले सुदामाका पाउ धुन थाल्नुभयो र उहाँलाई छातीमा टाँस्नुभयो। धेरै समयसम्म भयो भगवान सुदामालाई छातीमा अलग गर्नुभएको छैन। चारैतिर असंख्य मानिसको हुल जम्मा भयो। अन्तमा उद्धव र अक्रुरादी आएर भगवानसँग प्रार्थना गरे। तब भगवान सुदामाको अंगालो हालेर उनलाई अन्तःपुरमा लिएर गइजानुभयो। जुन दरबारमा बिना आज्ञा विष्णु र अन्धक वंशी यादव पनि पाउन जान पाउँदैनथे, ती दरबार मध्येको सर्वाङ्ग सुन्दर दिव्य दरबारमा सुदामा पुग्नुभयो। भगवान अच्युत प्रिय बन्धु सुदामालाई आदरपूर्वक लिइ गएर आफ्नो दिव्य पलङमाथि बसाल्नुभयो। पूजनको सामग्री तयार गर्नुभयो, पूजन गर्न थाल्नुभयो, आफ्नै हातले उनका चरण धुन थाल्नुभयो, जसलाई स्वयं त्रिलोक पावन हुँदाहुँदै पनि आफ्नो शिरमा धारण गर्नुभयो। रुक्मिणीले भन्नुभयो कि म पनि चरण धोउला। भगवानले भन्नुभयो, ठिक त छ, सबै रानीहरू पखालुन् यिनका पाउ, जसलाई दरबारहरूमा छर्किएर पिएर स्थान र मनलाई पवित्र गरून्। रुक्मिणी एक हातमा सुनको झारी लिएर अर्का हातले चरण धुन लागिन्। यसपछि सबै रानीहरूले पनि यसै गर्न थाले। स्वयं लक्ष्मीपति जसको पाउको चरणामृत लिनुहुन्छ
उनको चरण यदि लक्ष्मी या उनका साथीहरू हुन्छन् भने देशमा आश्चर्यको कुरा नै के छ र भगवानले आफ्ना साथीका शरीरमा दिव्य गन्धयुक्त चन्दन अगर कुमकुम लगाइदिनु भयो र सुगन्धित धूपदीप इत्यादिले पूजन गरी दिव्य भोजन गराउनु भयो। पान सुपारी टक्राउनु भयो। ब्राह्मण सुदामाको शरीर अत्यन्त मलिन र क्षीण थियो। शरीरभरि ठाउँ ठाउँमा नशाहरू देखिएका थिए। उनले एउटा थोत्रो फाटेको कपड़ा पहिरेका थिए। परन्तु भगवानका प्यारा साथी भएको कारण साक्षात लक्ष्मीकी अवतार रूक्मिणी आफ्ना साथी देवीहरू सहित रत्न दण्डयुक्त व्यञ्जन चमर हातमा लिई परम दरिद्र भिक्षुक ब्राह्मणलाई ठूलो उत्साह पूर्वक सेवा पूजा गर्न लागे। भगवान श्रीकृष्ण सुदामाको हात आफ्ना हातमा लिएर बालक अवस्थाका मिठा मिठा कुरा गर्न थाल्नुभयो। बाल्यकालको एउटा गुरु सेवा र गुरु स्नेहको सुन्दर कथा भगवानले सुदामालाई सम्झाउनु भयो। सुदामा भगवानका वाणी सुनेर अत्यन्त प्रसन्न भए। उनलाई धनको कामना त पहिले नै रत्तीभर पनि थिएन, परन्तु उनका मनमा कहीँ लुकेको कुनै सूक्ष्म कामनाको कुनै कल्पना पनि गर्न सकिन्थ्यो भने त्यो पनि अब नष्ट हुन गयो। सुदामाले भन्न थाले, किमस्मा भिरनिवृत्तम देव देव जगद गुरु भवता सत्यकामेन येषाम वासो गुरावभूत। हे देवदेव, हे जगत गुरु, तपाईँ सत्य संकल्प हुनुहुन्छ। सौभाग्यवश गुरुकुलमा म हजुरको साथ पाएर कृतार्थ हुन गए। हे नाथ, हजुरका कृपाले मलाई कुनै पनि कामना छैन, सब फल प्राप्त छन्। हे प्रभु, सम्पूर्ण मंगलहरूको उत्पत्तिका स्थान देव वेदमय ब्रह्म हजुरको मूर्ति हो। स्वामी हजुरले गुरु जहाँ रहेर विद्या पढ्नु अत्यन्त विडम्बना र लोकाचार मात्र हो। भगवानले प्रिय मित्रपट्टि प्रेमपूर्वक दृष्टिले देख्दै हाँसेर भन्नुभयो कि भाई, तिमीले मेरो लागि केही उपहार पनि ल्याएका छौ। भक्तहरूद्वारा प्रेमपूर्वक दिएको मामूली वस्तुको पनि धेरै मान गर्दछु, किनकि म प्रेमको भोको छु। अभक्तद्वारा दिएको अपार सामग्री पनि उनलाई सन्तुष्ट गर्न सक्दैन। पत्रम पुष्पम फलम तोयम यो मे भक्ता प्रेच्छति। जो भक्त पत्र पुष्प फल जल आदि मलाई प्रेमपूर्वक अर्पण गर्दछ, त्यो पदार्थमा प्रेमसहित अर्पण गर्दछु, खान्छु। भगवानद्वारा यति भनेपछि पनि सुदामाले चामलको पोको भगवानलाई दिन सकेनन्। भगवानको अतुल्लो राज सम्पत्ति र वैभव देवर देखेर सुदामालाई चामल दिन ठूलो लाज भयो। भगवान हरि सबै जान्नुहुन्थ्यो। उहाँले फेरि प्रेमपूर्वक भन्न थाल्नुभयो, तर सुदामाले शिर झुकाए, चामलको पोको दिएनन्। सबै प्राणीहरूको मनको कुरा जान्ने भएका हरिले आफ्ना निकट ब्राह्मण आएको कारण बुझेर विचार गर्नुभयो कि यो मेरो निष्काम भक्त र सखा हो। यसले धनका कामनाले पहिला कहिले मेरो भजन गरेन र न अहिले यसलाई कुनै किसिमको कामना छ। त्यसकारण उसले चावललाई उपहार भनी दिन चाहन्न, परन्तु यो आफ्नी पतिव्रता पत्नीका प्रार्थनाले मसँग आइरहेको छ। अतएव यसलाई म त्यो भोग मोक्ष रूप सम्पत्ति दिउँला जुन देवताहरूलाई पनि दुर्लभ छ। यस प्रकारसँग विचार गरी भगवानले यो के हो भनेर छिटो छिटो सुदामाका पोल्टामा लुकाएको चावलको पोको बलजफ्ती तान्न थाल्नुभयो। पुराना फाटेको कपडा थियो, पोको खुस्क्यो र चामल जताततै पुकियो। भगवानले अत्यन्त प्रेमपूर्वक तिनलाई बटुलेर भन्न थाल्नुभयो, नन्मेदतु पनि तम मे पर प्रेरणनम सखे तर्पयन्तिमा विश्वमेतङ्ग पृथुकन तण्डुला। हे सखे, यही त मलाई अत्यन्त प्रसन्न गर्ने भएको प्रिय उपहार हो। यी चावल मलाई मसँगै समस्त विश्वलाई तृप्त गरिदिनेछन्। यस प्रकार भनेर एक मुठी चावल चबाउनुभयो र त्यसको दिव्य स्वादलाई सराहना गर्न थाल्नुभयो। तुरन्तै अर्को मुठी भरि यत्तिकैमा नजिकै बसेकी हरिचरण कमलिनी नित्य किङ्करी अनन्या श्रेया लक्ष्मी रूपिणी जगत जननी श्री रूक्मिणीले परब्रह्म भगवान यदुनन्दको हात समातिहालिन्। खै खै, मलाई पनि दिनुहोस्, म पनि खान्छु। हे विश्वरूप, ठिक छ, गर्नुहोस्। हजुरको यति प्रसन्नता नै मानिसहरूका सबभन्दा ठूलो श्रीबुद्धिको लागि त्यस्तो छ। मेरा कृपाले मिल्ने भएको यो लोक र परलोकको तपाईँले बनाएको सबै प्रकारको सम्पत्ति ऐश्वर्य यो बाहुनको यही एकमुठी चामलले नै मिलिसक्यो। अब अरू चामल चबाएर के हजुर मलाई पनि दिइहाल्न चाहनुहुन्छ? माता लक्ष्मी, धैर्य लिनुहोस्, भगवान तपाईँलाई दिनुहुन्न, उहाँ त स्वयं आफै दिनुहुन्छ। जो कसैले रोके पनि रोकिँदैन। वास्तवमा भक्तहरूलाई तपाईँबाट काम नै के छ? तिनीहरू त हजुरका स्वामीका उपासक छन्। तपाईँ उनको सेवा गर्नको लागि साथ रहनुहुन्छ भने हजुरको आज्ञा अस्तु। भगवान मुठी छोडेर मुस्कुराउन लाग्नुभयो। त्यसपछि उनले भने, भक्तमाल कर्ता महाराज श्री रघुराज सिंहजीले भन्नुहुन्छ, ऐसे सुनी प्यारी वचन यदु नन्दनम सुकाई मन्द मन्द बोले वचन आनन्द उर्न समाई। सुदामा केही समयसम्म त्यहाँ बसे। भगवानले आफ्नी पटरानीहरू सहित उनको ठूलो सेवा गर्नुभयो। श्रीकृष्ण मिलनको अतुल सुख भोगी सुदामा भगवानको आज्ञा लिएर घर गए। विश्वपिता आनन्दमय परमात्मा धेरै टाढासम्म सुदामाको सँगसँगै जानुभयो र प्रणाम तथा विनीत प्रार्थनापूर्वक वचनहरूबाट प्रसन्न गरी प्यारा मित्रलाई विदा गर्नुभयो।
श्रीकृष्ण महाराजले उनलाई कति पनि धन दिनु भएन र न सुदामाले उहाँसँग केही मागे नै। यो कुरा होइन कि उनका मनमा माग्ने त कामना रहेको छ, परन्तु लाजले या नमानिकन अधिक पाइनेछ। भगवान सब जान्नुहुन्छ, म के भनौँ, उहाँ नै दिनुहुनेछ। यस भावले नमाएको हो, वास्तवमा उनका मनमा कामनाको लेस पनि थिएन। उनी त श्रीकृष्णको दर्शन पाएर परम आनन्दमा पुग्ने स्त्रीले भन्नाले धनको इच्छाले जुन उनलाई पाउनु परेको थियो उनलाई आफ्नो यही कृपणतामा ठूलो लाज भइरहेको थियो। सुदामा मनमनै विचार गर्दै गइरहेका छन्, अहो ब्रह्मण्य देवस्य दृष्टा ब्रह्मण्यतामया यद्र दीदतमो लक्ष्मी अलिष्टो विव्रतो रसिः। अहो मैले ब्रह्मण्य देव भगवानको ब्रह्मण्यता राम्ररी देखेँ, हेर उहाँका वक्षस्थलमा साक्षात लक्ष्मी निवास गर्नुहुन्छ, तथापि उहाँले म महादरिद्रीलाई अंगाल हाल्नुभयो। कहाँ म निज दरिद्र, कहाँ लक्ष्मी निवास भगवान श्रीकृष्ण। तथापि उहाँले मलाई ब्राह्मण सम्झी अंगालो हाल्नुभयो र जस्तो दाजुको आदर गरिन्छ त्यसरी नै आफ्नो प्रियाका पलङमा मलाई बसाल्नुभयो र मेरो बाटाको थकाई हटाउनको निम्ति साक्षात लक्ष्मीकी अवतार रुक्मिणी मलाई चवरले हम्कन थालिन्। यस्तो इष्टदेवका भक्तिपूर्वक पूजा गरिन्छ, त्यस्तै नै श्रीहरिले आफ्ना हातले मेरो पूजन गर्नुभयो, मेरा पाउ दबाउनुभयो, मेरा परम सेवा गर्नुभयो। यही त भक्तहरूको विशेषता हो। भगवानलाई त सबै पूजन गर्दछौं, तर उहाँले स्वयं आफ्ना हातले सामग्री जम्मा गरी भक्तहरूलाई पूजा गर्नुपर्दछ। सुदामले मनमनै भन्दछन् उहाँ श्रीहरिको चरणको सेवा मनुष्यहरूलाई स्वर्ग मोक्ष लोकको महान सम्पत्ति र सब प्रकारको सिद्धिहरूलाई दिने किसिमको छ। तथापि परम कृपालु भगवानले यो विचार गरी मलाई धन दिनु भएन कि यो गरीब बाहुन धन पाउनाले अत्यन्त गर्वित भएर मेरो स्मरण गर्ने छैन। यही त भक्तको भावना हो। जो धन नपाइएका भगवानलाई गाली गर्दछन् ती त धनका भक्त हुन्। भगवानलाई त उनीहरूको धनको साधन बनाउन चाहेका छन्। जगत मानिस हेर हेर एक फेरा सुदामाका हृदयपट्टि नजर लाएर आफ्नो हृदयको पर्दा हटाएर घरमा अन्नको दाना छैन, पहिरिने पाँच हात कपडा छैन, बस्न खर पातको छाप्रो छैन, केटाकेटी दाना दानाको लागि दया मागिरहेका छन्, स्त्रीलाई कैयौं दिनकी भोकी छोडेर आएका छन्। दरिद्रताले मानव प्रत्यक्ष रूपबाट प्रकट भएर सारा परिवारलाई ढाकिरहेको छ, यति हुँदा पनि माग्ने काम हुन सकेन। यो सबै त सही होइन, परन्तु ब्राह्मणी र केटाकेटी पनि कहाँ गए। सुदामा यस प्रकार सोचिरहेका थिए। देव देवीहरूका समान तेजयुक्त सुदामा पूर्ववासी नारीहरूले आनन्द सहित गाउँदै बजाउँदै स्वागत कमी त्यहाँ आएर आदरपूर्वक सुदामासँग भने कि तपाईँ के विचार गर्नुभएको छ, हिँड्नुहोस् आउनुहोस्, यो तपाईँको नै पुरी हो, तपाईँको यो दरबार हो, तपाईँको दरबार बनिसकेको छ। पतिको शुभ आगमन सुनि उनलाई बोलाउनका लागि सुन्दर वस्त्र आभरणबाट सज्जित लक्ष्मी शरीरकी शोभा भएकी सुदामाकी पतिव्रता स्थिति पनि बाहिर देखिन्। पतिलाई देखि प्रेमोत्कण्ठा कष्टबाट उनका आँखाबाट आनन्दका आँसु बग्न थाले। सुदामा यी सबै देखेर विस्मित हुन गए। उनी त्यस महासमृद्धि तथा ऐश्वर्ययुक्त महलमा पत्नी सहित प्रवेश गरे। सुदामा सारा रहस्य बुझेर मनमनै भन्न थाले कि यो उनी महान ऐश्वर्यशाली भगवान श्रीकृष्णको नै लीला हो। ती मेरा साथी याचकलाई नबताइकन गुप्त रूपले सब कुरा दिएर उसको मनोरथ पूर्ण गर्दछन्, परन्तु मलाई धन चाहिँदैन। मेरो त बारम्बार यही प्रार्थना छ कि जन्म जन्मान्तरमा उनी श्रीकृष्ण मेरा सुदृढ सखा तथा मित्र हुन् र म उनको अत्यन्त भक्त हुँ। म यो सम्पन्नतालाई चाहन्न। मलाई त प्रत्येक जन्ममा ती सर्वगुण सम्पन्न महानुभावको विशुद्ध भक्ति र भक्तहरूको लोक पावन संगत नै प्राप्त होस्। उनी दया गर्ने धन दिने गर्दैनन्, किनकि धनका गर्वबाट धनवानहरू यो अध पतन हुन जान्छन्। यसकारण उनी आफ्ना दूरदर्शी भक्तलाई विविध सम्पत्ति र राज्य आदि ऐश्वर्य दिँदैनन्। भक्तराज सुदामाले अनासक्त भावबाट संसारमा रहँदै ईश्वर भजनमा मन लगाएर सुस्त सुस्त विषयहरूलाई त्यागी अन्तमा भगवानका ध्यानबाट आफै अहम भावलाई सर्वथा मेटाएर उनी शीघ्र नै ब्रह्म ज्ञानीहरूको गति त्यो विशुद्ध ब्रह्म पदमा पुगे। यदि तपाईँलाई पनि कुनै मित्र चाहियो भने जगतका स्वार्थमय मित्रहरूलाई छोडी ती परम सुदृढ श्रीकृष्णलाई नै आफ्नो मित्र बनाउनुहोस्। हेर्नुहोस् उनी हात बढाएका तपाईँसँग गहिरो मित्रता गर्नका लागि तपाईँका अगाडि उपस्थित छन्। अवसर नगुमाउनुहोस्, भन्नुहोस् भक्त र उनका भगवानको जय होस्।

0: आज विक्रम सम्वत 2083 साल साउन 30 गते शनिबार श्रावण शुक्ल तृतीया 15 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भेलाले झनै गिजोलियो कांग्रेस, ब्याक गियरमा बालेन, जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिन बन्यो समिति, अस्पतालमा सेवाग्राहीको भीड़ लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको पठन पाठनसँगै विद्यार्थी बने शेरधनी शीर्षकको शुभ समाचार।
0: विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकालाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयर धनी बनाएको हो। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको छ। रोङ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि 2080 बनाएर विद्यार्थीहरूलाई बचत, सामाजिक सुरक्षा र उद्यमशीलतासँग जोडेको छ। कार्यविधि अन्तर्गत अहिले एक रूपियाँ विद्यार्थी बचत, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यक्रम रहेका छन्। चार मध्ये प्रोत्साहन कार्यक्रम भने चाँडै शुरू गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताएका छन्। त्यसको एउटा महत्वपूर्ण चरणका रूपमा विद्यार्थीलाई प्राथमिक शेयर अर्थात आईपीओमा सहभागी गराउन थालिएको हो। उनले भने एक मक्सिर 2080 शुरू भएको कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा सानैदेखि बचत गर्ने बानी बसाल्नु हो। कार्यक्रम शुरू भएको 32 महिनामा पालिकाका 2129 विद्यार्थीका बैंक खाता सञ्चालनमा छन्। ती खातामा अहिलेसम्म 70,58,365 रूपियाँ बचत भएको गाउँपालिकाले जनाएको छ। हामीले बचतमा मात्र सीमित राखेनौ, विद्यार्थीको बैंक खातालाई उनीहरूको आर्थिक सुरक्षासँग जोड्ने आधारको रूपमा विकास गर्यौं। अध्यक्ष स्याङ्बोले भने विद्यार्थीलाई छात्रवृत्ति बाँड्ने परम्परा अभ्यास भन्दा हाम्रो गाउँपालिकाले शुरू गरेको प्रयोग केही फरक छ। पालिकाले एकदेखि आठ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिदिन्छ। उक्त खातामा वार्षिक पालिकाले 10 र सिद्धि हाइड्रोले 20,000 रूपियाँ जम्मा गरिदिन्छन्। यही 30,000 रूपियाँले विद्यार्थीका नाममा शेयर किनिदिन्छौ। उनले भने विद्यार्थीले अध्ययन गर्ने र सबैलाई यसबारे जानकारी नहुने हुनाले र विद्यालयले समन्वय गरेर नै शेयर किनिदिने गरेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर दुवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुने गरी समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देवालले व्यक्ति केन्द्रित नभई कांग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड़ दिएका हुन्। तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र देवाबीच औपचारिक सम्वाद नभएको करिब एक वर्ष भयो। गत भदौ 23 को जेएनजी आन्दोलन पूर्व एमालेसँगको सत्ता सहकार्यमा रहँदा हुँदा बेला बखत थापा र देउवाबीच सम्वाद हुने गरे पनि त्यसैता औपचारिक भेट भने भएको छैन। यद्यपि टेलिफोन सम्वाद भने आवश्यकता अनुसार बेला बेलामा भइरहेको सभापति थापा निकटका नेताहरूले दावी गरेका छन्। आन्तरिक राजनीति समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। जेएनजी आन्दोलनको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो। उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन, तर पार्टीभित्रका समस्या समाधानका सवालमा बेला बखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए। उनले बताएका छन् आन्तरिक असमझदारी सम्वादबाटै समाधान खोजिनुपर्ने नेताहरूको बाहिरी रटान कायम छ। नेपाली कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। शुक्रबार कांग्रेस संस्थापनेतर पक्षको राष्ट्रभेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावना अनुरूप कदर हुने गरी समाधान गर्नुपर्ने बताएका थिए। त्यस्तै कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेकाले कांग्रेसलाई आफूले मिलाउनु पर्ने समेत बताएका छन्। चुनावताका मत्थर भइसकेको कांग्रेस विवाद अदालतको पुनरा अवलोकन निस्साले बल्झाएको छ। शुक्रबारको देउवा पक्षीय भेलाले त झनै गिजोलिएको छ। भेलाले झनै गिजोलियो कांग्रेस एकताको रटान सम्वादहीनता कायमै शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: कांग्रेसकै समाचारलाई आजको नागरिक दैनिकले कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह आठ दशकमा पनि जुट फुटको चक्र उस्तै शीर्षकमा मुख्य खबर छापेको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा कांग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ, रोकिन सकेको छैन। अहिले पनि कांग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा राणा शासन अन्त्यका लागि बीपी सहितका नेताहरूले कांग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत्र 14 गते नेपाली प्रजातन्त्र कांग्रेस नेप्रका र नेपाली राष्ट्रिय कांग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसकै जगमा 2006 चैत्र 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली कांग्रेस स्थापना भएको हो। स्थापनाको आठ दशकमा कांग्रेसले मुलुकको आर्थिक सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। कांग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक संकटमा परेको छ। कांग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौंसम्म लोकतान्त्रिक व्यवस्था संकटमा परेको विगत पनि छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अगाडि बढ़नुको साटो अहिले पनि कांग्रेस विवाद र विभाजनको चक्रमा फँसेको छ। एकले अर्काको उचितो काटेर मपाइतो देखाउन कांग्रेस नेताहरू अहिले सक्रिय भएर लागेका छन्। मुलुकको राजनैतिक तरल अवस्थामा रहेका बेला कांग्रेसमा एकता देखिनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अगाडि बढ़नुपर्ने कांग्रेस नेताहरू एकअर्का विरूद्ध खनिन पुगेका छन्। हराएको मौरी जस्ता बनेका कांग्रेसका नेताहरू पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन अर्थात शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको क्रिया कार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। तर यसै बीचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निस्सा मिलेको छ। पुनरावलोकन निस्सासँगै नयाँ दल गठन गृह कार्य तत्काल रोकिएको छ। भेला भने शुक्रबार हिजोदेखि शुरू भएको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष पनि त्यति बेला नयाँ दल गठनको गृह कार्यसहित अगाडि बढ़ेको थियो। आजको नागरिक दैनिकमा कांग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको शुरूआती चरणमा विदेशी कूटनीतिक कूटनीतिज्ञ संघको भेटघाटमा बनाएको कड़ा प्रोटोकल विस्तारै खुकुलो पारेका छन्। प्रधानमन्त्री बनेपछि उनले काठमाडौँ स्थित विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट नगर्ने नीति लिएका थिए, तर करिब 4.5 महिनापछि उनले भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव र चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग अलग अलग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले 25 साउनमा सिंह दरबारमा भारतीय राजदूत श्रीवास्तवसँग पहिलोपटक एक्लै एक्लै भेट गरे, त्यसपछि चिनिया राजदूत झाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता भयो। प्रधानमन्त्री बने यता विदेशी राजदूतसँग उनले यस्तो प्रत्यक्ष द्विपक्षीय भेट पहिलोपटक गरेका हुन्। यो भेटसँगै प्रधानमन्त्री शाहले शुरूआतमा अपनाएको कूटनीतिक शैली परिवर्तन गरेको स्पष्ट भएको छ। शुरूमा उनले भारत चीन सहित विभिन्न देशका राजदूतलाई सामूहिक भेट दिएका थिए। व्यक्तिगत भेटभन्दा सामूहिक संवाद र संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उनको शैलीलाई त्यसबेला सरकारको फरक कूटनीतिक अभ्यासका रूपमा हेरिएको थियो, तर त्यही अडानबाट प्रधानमन्त्री पछि हटेको देखिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भेटमा बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना र भारत भ्रमणको निम्तो पनि हस्तान्तरण गरे। भारतले प्रधानमन्त्री शाहलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न आतुर देखिन्छ भने भारत भ्रमणको मिति भने तय भइसकेको छैन। यो भेट शिष्टाचारमा भने सीमित रहेन, भारतसँगको उच्च स्तरीय राजनीतिक संवाद पुनः सक्रिय बनाउने दिशामा यो भेटलाई हेरिएको छ। रोचक कुरा त के छ भने प्रधानमन्त्री बनेको 4.5 महिनापछि मात्रै भारतीय राजदूतले मोदीको औपचारिक बधाई र शुभकामना बालेन समक्ष पुर्याएका छन्। भारतले शुरूदेखि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको प्रयास गरे पनि व्यक्तिगत भेट भने दिएको थिएन भने प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक शैलीका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण समेत स्थगित हुन पुगेको थियो। उनी बालेनलाई भारत भ्रमणको औपचारिक निम्तो पत्र लिएर आउँदै थिए। त्यस घटनाले नेपाल भारत उच्च स्तरीय राजनैतिक संवादमा अवरूद्ध पारेको थियो, तर पछिल्लो घटनाक्रमले दूरी क्रमशः घट्दै गएको देखाउँछ। प्रधानमन्त्री स्वयं भारतीय राजदूतसँग भेटवार्ता गर्ने अवस्थामा पुगेका छन् भने मोदी उनलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न चाहन्छन्। प्रधानमन्त्रीको कूटनीतिक शैली परिवर्तन हुनुमा दुई कारणलाई मुख्य मानिएको छ। पहिलो, बालेनको फरक शैली देखेपछि भारतीय सत्तारूढ़ दल भाजपाले राष्ट्रपति सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो। उनले भाजपाका सकल दर्जाका नेतादेखि प्रधानमन्त्री मोदीलाई समेत भेटे, यसले प्रधानमन्त्री बालेनलाई जस्काएको देखाउँछ। त्यसैले उनले प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाएर दूरी घटाए। त्यसपछि नै हो प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सक्रियता बढ़ाएको। प्रधानमन्त्रीको कूटनीतिक शैलीमा ब्याक गियर लगाए पनि त्यो व्यावहारिक बाटो हो। बालेन साँच्चीकै ब्याक गियरमा हिँडेका हुन् वा कूटनीतिक बाटो सच्याएर रणनीतिक चाल मात्र चालेका हुन् त्यो भने अबका निर्णयले देखाउनेछ। ब्याक गियरमा बालेन्द्र शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 को देवहालमा सहर

0: समय बित्ने गरेको छ। दैनिक आउने बिरामी मध्ये करिब 60% स्वास्थ्य बीमाको रेफर लिन मात्र आउने गरेको उनले बताएकी छन्। सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक 40-50 जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी छन्। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र 24 घण्टे आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकता अनुसार 5-15 शैयाको अन्तरंग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर तेबहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भीड़, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
1: सरकारले जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जेएनजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहजीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छूट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष युवाहरू थुनामा परेका भए छुट्नेछन् गृहमन्त्री सुदन गुरूङले भनेका छन्। त्यस्तै रासुपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं, मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोष दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960.69 रूपियाँ भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: मनसुनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढ़ी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसरी गाउँपालिका 2 गामको फलवाङ टोलमा